तपाईं यतिबेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
4: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंकको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नु होला।
5: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय, त्यसै गरी पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरुद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन्। सुरुमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन्, पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले 4 फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन्। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ, केही पूरा नभएको भन्ने बयान नै छ। त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन्। भट्टको कम्पनीलाई सस्तोमा सेयर प्राप्ति, त्यसबापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ, ती अधिकारीले भनेका छन्। त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ। पौडेलले एक व्यापारीलाई कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको आरोप रहेको छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रुपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको

0: छ। महानिर्देशक कार्यालय प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधुन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउबा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ। नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो। उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खडा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आर्जुबारे अलग अनुसन्धान हुने भनेको हो। हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउबासहित हङकङमा रहनुभएकी आर्जुलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ। तीन दिनभित्र उपस्थित हुन भन्दै गएको मंगलबार उहाँको बुढानीलकण्ठ स्थित घरमा सूचना नै ट्रान्स भएको थियो, तर आर्जु अहिलेसम्म उपस्थित हुनुभएको छैन। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाउन नसक्दा हिजो बन्द सत्र सुरु हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुङ्गो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि सुरु हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो। महाधिवेशन प्रतिनिधि बन्द सत्र सुरु हुने प्रतीक्षामा दिनभर बसिरहे, तर महाधिवेशन प्रतिनिधिको नामावली रुजु तथा प्रतिनिधि परिचय पत्र छपाई र वितरणमा अपेक्षा भन्दा बढी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट सुरु गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढी समय लागेकाले बन्द सत्र हिजो सुरु हुन सकिएन। आन्तरिक विवादका कारण मधेस प्रदेशसहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुङ्गो लाग्न सकेको छैन। रासोपाले हिजो विधानसहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेदवारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
0: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर बन्दा नेपाललाई एफएटिएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया प्यासिफिक ग्रुप एपिजीले नेपालका लागि औँल्याएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटिएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपिजीले तेस्रो पल्ट गरेको मूल्याङ्कनमा सुधारको चित्तबुद्ध आधार नपाएका कारण नेपाललाई ग्रेलिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटिएफ र एसिया प्यासिफिक ग्रुप एपिजीसँग उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसै त नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटिएफले औँल्याएको छ। नेपाललाई ग्रेलिस्ट बाट बाहिर निस्कन एफएटिएफले मुख्य 6 बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटिएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुण्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोक्का र जफत सम्बन्धी विषयमा कडा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्नेबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: It's a goal!
0: Team Star Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
2: हिमस्टार फर अ कम्प्लिट होम.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्टसहित 18 विरुद्ध मुद्दा दायर, आरजु लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा नेपाल अझै गिरे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी खबर. चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ. अघिल्लो आर्थिक वर्षमा भएको कुल निर्यात भन्दा चालू आर्थिक वर्षको 11 महिनामै निर्यात धेरै भएको हो. भन्सार विभागका अनुसार गएको वर्षभरिको तुलनामा यो जेठसम्म 93,70,00,000 भन्दा धेरै मूल्यको वस्तु निर्यात भएको छ. चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले 2,77,96,00,00,000 रुपियाँ बराबरको निर्यात गरेको छ. गएको वर्ष जेठसम्म यस्तो निर्यात 2,77,00,00,000

0: देखिन्छ। जेठ महिनामा भने 29,45,00,000 रुपियाँको निर्यात भएको छ। 3 खर्ब निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढी निर्यात हुनुपर्नेछ। चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष तथा चिया उद्योग सञ्चालक हेमराज ढकाल बताउनुहुन्छ। भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबिन तेल अलैँची जुट तथा जुटका सामानहरू रहेका छन्। यसैगरी उनी गलैँचा तयारी पोसाक पाम तेल सूर्यमुखी तेल उनी फेल्टका उत्पादन जुस चिया फलाम तथा फलामका उत्पादनहरू प्लाइवुड पस्पिना सल पिना चाउचाउ जुत्ता चप्पल कथा सिमेन्ट कपडा कुकुर बिरालोको आहारा जडीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन्। कारोबारमा खबर छ।
1: कक्षा 12 को नतिजापछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दै गएको छ भने नेपालमै बसेर पढाइसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ्न थालेको छ। यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्। नेपालमै रहने विद्यार्थीका लागि पढाइसँगै काम गर्ने अवसर भने पर्याप्त छैन। साथी महेश गेवाल शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ।
2: एकदमै महत्त्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3-4 दिन काम गर्न पाउने 3 दिन पढ्न जानुपर्ने यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाइ पनि हुने पढ्न पनि पाउने।
3: केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
2: यो एकदमै सान्दर्भिक छ। कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्नु पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्नु पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
3: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्त्वपूर्ण हुन्छ?
2: पढेकै विषय अनुसारको कामको त धेरै महत्त्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईवटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला,
3: सन्तुष्टि मिल्थ्यो होला। पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
2: कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयु गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खुलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तिमी भन्दै आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ।
3: विद्यार्थीलाई चाहिँ यो पढाइमा असर नपर्ने गरी विभिन्न कामहरूमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
2: कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने। 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र

0: रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, तथ्याङ्क सङ्कलन गर्ने बेरोजगारहरूको यस्ता यस्ता उसको टिओआर हुन्। स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गऱ्यौँ एउटा बृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
1: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढेका छन्। तर सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेको बाहेक सरकारी अस्पतालमा यो खोप 2 महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र बर्खा लागे सँगै सर्पको जोखिम बढिरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्प दंशको भ्याक्सिन एन्टी स्नेक भेनम पनि हाहाकार भएको छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरुद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टी स्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरुद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।

0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नु।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 9 गते, तदनुसार सन् 2026 जुन 23 तारिक मंगलबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, पुठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। दाङको घोराई र तुलसीपुर महानगरपालिकाको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड, रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित। सल्यानमा जेएनजी अभियन्ता बताउने युवराज खड्गा पक्राउ, रूकुममा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको ज्यान गयो, कर्णाली प्रदेशका यातायात कार्यालयहरूको 80% आमदानी सवारी करबाटै। र एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, पूर्व मन्त्री आरजू राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, मनसुनी वायु पश्चिमतिर सर्दै।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले हिजो बजेट सार्वजनिक गरेका छन्। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 2,44,95,91,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, पूर्वाधार विकास, खानेपानी, युवा तथा खेलकुद, सुशासन र रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याएको हो। उपमेयर स्यानी चौधरीले नगरसभामा प्रस्तुत गरेको बजेट अनुसार कुल विनियोजित बजेट मध्ये चालुतर्फ 1,39,60,21,000 अर्थात 56% पुँजीगत तर्फ 1,38,28,000 अर्थात 42.35% तथा वित्तीय व्यवस्थातर्फ 4 करोड़ अर्थात 1.65% विनियोजन गरिएको छ, जसमा आन्तरिक स्रोतबाट 54 करोड़, स्थानीय तह राजस्व बाँडफाँड सहित मालपोत रजिस्ट्रेशनबाट 28 करोड़, ढुङ्गागिटी विज्ञापन करबाट 15 लाख आमदानी हुने लक्ष्य लिइएको छ। संघीय सरकारको समानीकरण अनुदान 28,77,00,000, सशर्त अनुदान 67,23,00,000, समपरक अनुदान 60,00,000, संघीय विशेष अनुदान 88,00,000 र राजस्व बाँडफाँड संघतर्फ 24,09,57,000, प्रदेश सरकारबाट सशर्त अनुदान 2,02,50,000, समपूरक अनुदान 1,50,00,000, विशेष अनुदान 20,00,000, राजस्व बाँडफाँड प्रदेश 2,41,86,000, सड़क बोर्डबाट 1 करोड़, नगर विकास कोषबाट 2,10,00,000 गरी जम्मा 2,44,95,00,000 रुपियाँ बराबरको लक्ष्य लिएको छ, आमदानी हुने लक्ष्य लिएको छ। बजेटले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। कृषि क्षेत्र विकासका लागि खेतीयोग्य जमिन र बस्ती तथा संरक्षण गर्न, तटबन्धन गर्न 2 करोड़ रुपियाँ विनियोजन गरिएको छ भने कृषि एम्बुलेन्स सञ्चालनका लागि 60,00,000 रुपियाँ छुट्याइएको छ। किसानले उत्पादन गरेका कृषि उपजको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न अनुदान कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ। शिक्षा क्षेत्र सुधारका लागि 3 करोड़ रुपियाँ विनियोजन गरिएको छ। गुणस्तरीय शिक्षा मन्त्री र प्रविधि मन्त्री शिक्षामा जोड़ दिँदै विद्यालय पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य पूर्वाधार निर्माणका लागि 1 करोड़ बजेट विनियोजन गरिएको छ। गरीब विपन्न दीर्घ रोगीलाई निशुल्क उपचारका लागि 50 लाख विनियोजन गरिएको छ। साथै स्वास्थ्य पोषण सरसफाई र खानेपानी सेवामा नागरिकको पहुँच विस्तार गर्ने भने नीति लिएको छ। सड़क मर्मत स्तर उन्नति र ओभरली कार्यक्रमका लागि 2 करोड़ रुपियाँ छुटिएको छ। पूर्वाधार विकासतर्फ नगरले अन्य धेरै ठूला लगानी गर्ने पनि भएको छ। खानेपानी क्षेत्रतर्फ खानेपानी र सरसफाईका लागि 1 करोड़ रुपियाँ विनियोजन गरिएको छ। सामाजिक सुरक्षा र समावेशी विकासलाई समेत बजेटले प्राथमिकता दिएको छ। विपन्न वर्गका छात्र छात्रालाई छात्रवृत्तिका लागि 1 करोड़ रुपियाँ, भूमिहीन भूमि व्यवस्थापन कार्यक्रमलाई 50 लाख रुपियाँ विनियोजन गरिएको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा डिजिटल सुशासन, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, सामाजिक उत्तरदायित्व र भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सेवा प्रभावलाई थप प्रभावकारी बनाउने जनाएको छ। यसैबीच घोराई उपमहानगरपालिकाले पनि बजेट सार्वजनिक गरेको छ। कोराई महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 2,37,95,22,000 रुपियाँ बराबरको बजेट ल्याएको हो। कालु नगरसभाको बैठकमा कोराई महानगरपालिकाकी उपमेयर होमा कुमारी डिसीले उक्त अनुमानित बजेट पेश गर्नुभएको हो। उहाँले कुल विनियोजित रकम मध्ये 77,52,22,000 संघीय सरकारबाट सशर्त अनुदानबाट पूर्ति गरिने र त्यसमध्ये 2,35,00,000 रुपियाँ पुँजीगत खर्चमा र बाँकी 77,17,22,000 रुपियाँ पुँजीगत खर्चको पूर्ति गर्ने उल्लेख छ। यसरी प्रदेश सरकारबाट प्राप्त हुने 2,03,64,50,000 सशर्त अनुदान मध्ये 3,39,00,000 रुपियाँ पुँजीगत खर्च र 25,50,000 रुपियाँ चालू खर्चका लागि व्यवस्थापन गरिनेछ। संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजित गरिएको 1,56,78,50,000 मध्येबाट 96,75,77,000 पुँजीगत र 60,02,73,000 रुपियाँ चालू खर्चका लागि व्यवस्थापन गरिनेछ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल 2,37,95,22,000 रुपियाँ विनियोजन गरिएकोमा 1,35,45,00,000 अर्थात 56.93% चालू खर्च र 1,49,77,000 अर्थात 43.07% पुँजीगत खर्च व्यवस्थापन गरिने उल्लेख छ। कोराई उपमहानगरपालिकाले खर्चको स्रोत संघीय प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई मुख्य आधार मानेको छ। खर्च बिहोर्ने स्रोतका रूपमा घर जग्गा रजिस्ट्रेसन समेतको आन्तरिक आयबाट 74 करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट 31,55,00,000, संघीय राजस्व बाँडफाँटबाट 25,96,36,000, संघीय रोयल्टी बाँडफाँटबाट 9,00,000, संघीय सशस्त्र अनुदानबाट 76,77,22,000, संघीय विशेष अनुदानबाट 45,00,000 र संघीय समर्पक अनुदानबाट 30,00,000 रुपियाँ आउने उल्लेख समेत गरिएको छ। यसै गरी प्रदेश समानीकरण अनुदानबाट 2,16,09,000, प्रदेश राजस्व बाँडफाँटबाट 2,89,31,000, प्रदेश सशस्त्र अनुदानबाट 1,94,50,000 र प्रदेश समपरक अनुदानबाट 1,50,00,000 रुपियाँ विनियोजन गरिएको छ। कोराई महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारकै क्षेत्रमा केन्द्रित गरेको छ। उपमेयर हुमा कुमारी ऋषिले कृषि योग्य भूमिमा सिँचाई विस्तार गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्रमागत डिप बोरिङ, अधुरा डिप बोरिङ सञ्चालन तथा थप बोरिङ गर्नका लागि 2,15,00,000 रुपियाँ विनियोजन गरेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको हिजो दिउँसो 1 बजे बस्ने भनिएको बैठक सांसदहरूले बजेट सम्बन्धी रातो किताब ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय मागेपछि आजसम्मका लागि स्थगित गरिएको छ। सांसदहरूले हिजो रातो किताब प्राप्त गरेको र त्यसको अध्ययन गर्न समय लाग्ने र प्राप्त समय नपुग्ने गुनासो गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले बैठक सार्न सभामुख तुलाराम कर्ति मगरलाई अनुरोध गर्नुभएको थियो। सोही अनुरोधका आधारमा प्रदेश सभा सचिवालयले बैठक स्थगन सम्बन्धी सूचना जारी गरेको हो। प्रदेश सभा सचिवालयका अनुसार लुम्बिनी प्रदेश सरकारको विशेष अनुदान विशेष अनुरोध र सभामुखको निर्देशन अनुसार बैठक स्थगित गरिएको हो। आज दिउँसो 3 बजे बस्ने गरी बैठक स्थगित गरिएको बताइएको छ। प्रदेश सभा नियमावली 2079 को नियम 12 को उपनियम 3 बमोजिम प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर द्वारा हस्ताक्षरित सूचनामा बैठक स्थगन र नयाँ मिति समय बारे जानकारी गराइएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेपछि त्यसमाथिको छलफल चलिरहेका बेला बैठक एक दिनका लागि स्थगित गर्नु परेको हो। सल्यानमा आफूलाई जेएनजी अभियन्ता बताउने युवराज खड्गालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शारदा नगरपालिका 4 साइला कमदाबाट हिजो बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिनुभएको छ। बाक्लो नगरपालिकाका मेयर जनकराज गौतम लगायतका व्यक्तिले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई साइबर क्राइममा मुद्दा चलाइने प्रहरीले जनाएको छ। मेयर गौतमले काठ तस्करी गरेको आरोप लगाउँदै खड्गाले केही महिना अगाडि सामाजिक सञ्जालमा लेखेका थिए। जिल्ला प्रहरीले सल्यानले जाहेरी नलिएपछि उति बेला जिल्ला प्रहरीले सल्यानले जाहेरी नलिएपछि मेयर गौतमले गत वैशाखमा सरकारी वकिलको कार्यालय मार्फत निवेदन दिनुभएको थियो। यसअघि पक्राउ पर्न नसकेका खड्गालाई अहिलेका प्रहरी प्रमुख डीएसपी दीपक पातली आएपछि पक्राउ गरिएको हो। यसैबीच साइबर अपराध तथा वित्तीय कारोबार सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका खड्गालाई जिल्ला अदालत सल्यानले 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। खड्गा विरूद्ध दर्ता भएका वित्तीय कारोबार सम्बन्धी कसुरका उजुरीमाथि थप अनुसन्धान गर्न अदालतबाट 7 दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार खड्गा विरूद्ध प्राप्त उजुरी सामाजिक सञ्जालमा गरिएका गतिविधि र अन्य प्रमाणहरूको अध्ययन गरी कानूनी प्रक्रिया अगाडि बढाइनेछ। कुमा गाउँपालिका 6 निवासी खड्गालाई हिजो प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार खड्गाले आफूलाई गृहमन्त्री सुदन गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह निकट व्यक्ति भएको दावी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूसँग अस्वाभाविक र महत्वाकांक्षी माग राख्ने माग पूरा नभए सामाजिक सञ्जाल मार्फत बदनाम गरिदिने भन्दै दबाव र धम्की दिने गरेको आरोप समेत लागेको छ। प्रहरीले अदालतबाट प्राप्त 7 दिने म्यादभित्र घटना सम्बन्धी प्रमाण संकलन डिजिटल सामग्रीको परीक्षण र उजुरीहरूको विस्तृत अनुसन्धान गरी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। यसैबीच खड्गाले आफूलाई पक्राउ गर्नुका कारणका विषयमा बोलेको भिडियो फेसबुक पेजबाट सार्वजनिक भएको करिब 1.5 घण्टामा डिलिट गरिएको छ। खड्गाले भिडियोमा प्रहरीले आफूलाई पक्राउ गरेको विषयमा जानकारी गराएका थिए। करिब साँझ 7 बजे युवराज खड्गा नामको फेसबुक आइडीबाट उक्त भिडियो अपलोड गरिएको थियो। यता प्रहरीले भने उनी पक्राउ पर्दा उनको साथमा मोबाइल नभएको बताएको छ। खड्गा पक्राउ पर्दा उनको साथमा मोबाइल बरामद हुन सकेन। हिरासतमा बसेको बेला मोबाइल चलाउने कुरै भएन। उसको मोबाइल कसैले राखेको हुन सक्छ, त्यही भएर अपलोड गरेको होला। हामीले ऊ बसेको ठाउँ र घरमा समेत गएर खानतलासी गर्दा मोबाइल फेला पार्न सकेका छैनौ। यसका विषयमा अनुसन्धान गरिरहेका छौं। सूचना अधिकारी तथा इन्सपेक्टर देवराज भट्टले भन्नुभएको छ।

0: सुकुम पश्चिममा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ। जिल्लाको मुसिकोट नगरपालिका एक सहित मैदान निवासी 25 वर्षीय सुन्दर भण्डारीको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरीले रुकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलका अनुसार आइतबार राति करिब 11 बजेको समयमा मुसिकोट नगरपालिकाको मुगलु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका उनलाई करेन्ट लाग्दा घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिए पनि हिजो बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। उनीसँगै माछा मार्न गएका अन्य 4 जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरले जानकारी दिएको छ। आजको परिवेशमा अब छोटो विश्राम।
1: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको त्यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँच्ने पर्याउने उद्देश्य सहित सल्यानको कालीमाटी गाउँपालिकामा 23 जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ। कालीमाटी गाउँपालिकाको समन्वय कम्युनिटी भिजन केयर नेपालगञ्जको सहकार्य र तिल गंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा वडा नम्बर 4 को पिप्ले स्वास्थ्य केन्द्रमा यही असार 6 र 7 गते सञ्चालन गरिएको शिविरबाट 169 जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका 23 जना बिरामीलाई छनौट गरी शल्यक्रिया सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभएको छ। शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक टोली शल्यक्रिया र उपचार सेवा प्रदान टोलीबाट सेवा प्रदान गरिएको, स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध भएपछि बिरामीहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटिएको र उपचारमा समेत सहज भएको सहभागीहरूले बताएका छन्। ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भरुवा बन्दुक बरामद गरेको छ। आइतबार दिउँसो 2 बजेतिर मुसिकोट नगरपालिका एक गुजिल ढुङ्गाबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको हो। ओडारमा व्यवहारिसी अवस्थामा भरुवा बन्दुक छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्सपेक्टर जवेन्द्र परियारले जानकारी दिनुभएको छ। प्रहरीले बोडारमा लुकाइराखेको लोड नगरेको एक नाल भरुवा बन्दुक बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। कर्णाली प्रदेशमा रहेका 3 वटा यातायात कार्यालयहरूले चालू आर्थिक वर्षको 11 महिनामा 31 करोड़ भन्दा बढी राजस्व संकलन गरेका छन्। कर्णाली प्रदेशमा सुर्खेत जुम्ला र चौरजहारी गरी 3 ठाउँमा यातायात व्यवस्था कार्यालय रहेका छन्। ती कार्यालयले चालू आर्थिक वर्ष 2082-83 को जेठ मसान्तसम्ममा 31,23,51,870 रूपियाँ राजस्व संकलन भएको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार जसमध्ये जेठमा मात्रै सबै कार्यालयहरूबाट 2,47,44,504 रूपियाँ राजस्व संकलन भएको छ। 3 वटा मध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले 11 महिनामा 26,77,15,344 रूपियाँ राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको 80% भन्दा धेरै हिस्सा हो। यसै गरी रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था कार्यालयले पनि 3,05,63,321 रूपियाँ संकलन गरेको छ भने यातायात व्यवस्था कार्यालय जुम्लाले 1,47,73,205 रूपियाँ संकलन गरेको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ। पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेको बेला सुर्खेतबाटै पक्राउ गरी नेपालगंज पठाइएको र त्यहाँबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। नेता पौडेललाई कार्यक्रम स्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। पूर्व अर्थमन्त्री समेत रहेका पौडेलको पैसेपाते स्थित घरमा सोमबार दिउँसो छापा समेत मारिएको छ। चालू आर्थिक वर्ष 2083-84 एघार महिनामा नेपालको वैदेशिक व्यापार 14.78% बढेको छ। भन्सार विभागको तथ्याङ्क हेर्दा साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21.72 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापार 18.52 अर्ब रुपियाँ रहेको थियो। एघार महिनाको अवधिमा वस्तु आयात 15.16% बढेर 18.94 अर्ब रुपियाँ पुगेको छ। यसै गरी निर्यात 12.28% बढेर 2.77 अर्ब रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा विस्तार भएको छ। एघार महिनाको अवधिमा व्यापार घाटा 15.67% बढेर 16 खर्ब 13 करोड रुपियाँ पुगेको बताइएको छ। र मनसुन प्रवेश गरेको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको हो। हिजो कोशी बागमती मधेसको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशमा वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी र तराई विभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी विभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले मनसुनी वायु सँगसँगै पश्चिमी वायु र स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले बदली भइरहेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई विभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि बिदा हुन्छु। नमस्कार।

0: बगैचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।

0: दवाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज बिहान सुरु हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज बिहान 7 बजेपछि बन्द सत्र सुरु गर्ने गरी हिजो स्थगित भएको थियो। प्रतिनिधिहरू विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकोले बन्द सत्र आजका लागि सारिएको हो। बन्द सत्र चितवनको भरतपुर स्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुनेछ। उहाँका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

0: छ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संस्थाका लाभ उठाएर संस्थासँग तैपनि यथास्थितिमा कुराहरू गर्नेहरूलाई
1: नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने
2: नीतिको निर्क्यूल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
1: लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाइ राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल
3: लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर त्यो प्रक्रियामै जान्छ, एकदम उत्साहित नै छु। अब देशलाई सही बाटोमा लानुपर्छ, यो मौका हामीले छुटाउनु हुँदैन, जनताले अत्याधिक माया गरेर दिनुभएको छ, हामी धेरै हौसिनु हुँदैन, मात्तिनु हुँदैन।
1: निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देश

स्वदेशगानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेशगान सुनाउँछौ हरिशंकर चौधरी र साथीहरूको सुर भगवती जोशीको रचना अनि संगीत हो कीर्ति न्यौपानेको। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। कक्षा 12 को नतिजा पछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दो छ भने अर्कोतर्फ नेपालमै बसेर पढाइसँगै सिप विकास गर्ने, काम गर्ने र आमदानी गर्ने अवसरबारे पनि बहस बढ्न थालेको छ। विकसित देशहरूमा विद्यार्थीले पढ्दै कमाउने संस्कृति स्थापित भइसकेको अवस्थामा नेपालमा भने यस्तो अभ्यास अझै सीमित छ। उच्च शिक्षालाई श्रम बजारसँग कसरी जोड्ने, विद्यार्थीलाई आत्मनिर्भर कसरी बनाउने, सिपमूलक शिक्षा र इन्टर्नसिपको भूमिका के हुन सक्छ तथा डिजिटल युगले सिर्जना गरेका नयाँ अवसरहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रश्नहरू अहिले निकै सान्दर्भिक बनेका छन्। आजको देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्छौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
6: हजुर, धन्यवाद। नमस्कार।
3: आरामै हुनुहुन्छ?
6: हजुर, आरामै छु। हजुर,
3: तपाईँले यो भर्खरै आफ्नो टेबल अगाडि, आफूले काम गरिरहेको टेबल अगाडि भर्खर यो 12 कक्षाको नतिजा 4 दिन अगाडि जुन प्रकाशित भयो त्यसको अलिकति मूल्याङ्कन विश्लेषण गरिरहनु भएको छ, हेरिरहनु भएको छ। यो 3,32,33,000 विद्यार्थी यसपालि ग्रेडेड हुनुभयो। अब यो 3,32,000 जति पनि सङ्ख्यामा विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ, अब ती विद्यार्थीहरू चाहिँ कति नेपालमै उच्च शिक्षा पढ्न बस्नु होला, कति विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा हुनुहोला, अथवा त्यो सङ्ख्या चाहिँ कति जाला, यो अनुमानबाटै कुराकानी सुरु गरौँ।
6: अहिलेको यो प्लस टूको परीक्षाको नतिजाले के देखायो भने 3,32,241 जना त्यति सहभागी छन् र आंशिकतर्फ 85,929 जना विद्यार्थीहरू सहभागी थिए। टोटल 4,18,170 जना विद्यार्थीहरू आंशिक र नियमित गरेर सहभागी थिए। त्यसमध्ये नियमिततर्फ 2,31,770 जना ग्रेडेड भएका छन्। अब हामीले साधारण बुझ्ने भाषामा पास भएका छन्, यसको अर्थ लगभग 70% हुन्छ। अरू 1,00,000+ विद्यार्थीहरू नन ग्रेडेड छन्, अथवा अब यसलाई हामीले बुझ्ने भाषा फेल भनेर बुझिन्छ। त्यस्तै नियमिततर्फको यो भयो। आंशिकतर्फको 85,929 जनामध्ये 36,420 जना चाहिँ ग्रेडेड छन्। अब यी टोटल गर्दा आंशिक र नियमित गर्दा 2,68,190 जना विद्यार्थीहरू ग्रेडेड भएका छन्, अर्थात् पास भएका छन्। अब यहाँको प्रश्न, त्यसमध्ये कति विद्यार्थीहरू बाहिर जालान्, कति विद्यार्थीहरू यहीँ काम गर्लान् अथवा नियमित फर्दर यस अगाडि पढ्लान् भन्ने जुन प्रश्न हो, यसभन्दा अघिल्लो वर्षहरूको आँकडा हेर्ने हो भने जस्तो 1,12,000-14,000 विद्यार्थी गतको वर्ष, त्यसभन्दा अगाडि पनि 1,17,000 जति विद्यार्थी, त्यहाँभन्दा अगाडि 1,10,000 विद्यार्थीले एनओसी नो अब्जेक्सन लेटर लिएको हुनाले त्यसै अनुभवका आधारमा, त्यही तथ्याङ्कका आधारमा अहिले के भन्न सकिन्छ भने यीमध्ये लगभग 1,00,000 विद्यार्थीहरू चाहिँ बाहिर जान्छन् र बाँकी रहेका विद्यार्थीहरू यहाँ रहन्छन् बाँकी विद्यार्थीहरू भन्ने चाहिँ त्यो तथ्याङ्कका आधारमा अनुमान गर्न सकिन्छ।
3: भनेपछि 2,32,000 विद्यार्थी जो नेपालमै बसेर हामीले अनुमान गर्यौँ जुन नेपालमै बसेर उच्च शिक्षा गर्नु होला अथवा नगर्नु होला उहाँहरू सबैले नेपालमै रोजगारी पाउनुहुन्छ कि पाउनु हुँदैन?
6: पाउनुहुन्न। सबै विद्यार्थीहरूले रोजगारी पाउने भएको कारण बस्ने होइनन्, उहाँहरूका विभिन्न कारणले चाहिँ यहीँ बस्नुपर्ने। कतिपयलाई म बाहिर पढ्दिनँ, म त यहीँ पढ्छु, जे छ यहीँ देशमै पढ्छु भन्ने हुन्छ कतिपयको। कतिपयको बाहिर जाने त्यो आर्थिक हैसियत हुँदैन, नेटवर्क हुँदैन, सम्पर्क हुँदैन, कहाँ खोज्ने, कहाँ स्कलरसिप खोज्ने, कहाँ युनिभर्सिटी खोज्ने, के गर्ने त्यो जानकारी हुँदैन। अनि अलि विगत ठाउँहरूमा त्यस खालको कम्प्युटरबाट खोजेर, ल्यापटपबाट खोजेर अथवा मोबाइलबाट खोजेर त्यो खालको त्यो झन्झटतिर छिर्ने त्यो खालको जानकारी नहुनसक्छ। अनि अब आर्थिक अवस्था नहुनसक्छ अथवा घरमा बस्नुपर्ने स्थिति, घर हेर्नुपर्ने, परिवार हेर्नुपर्ने स्थिति हुनसक्छ, अथवा घरमा बुवा आमाले कहीँ नजा यहीँ बसेर पढ भनेर उहाँहरूले भनेको हुन सक्नुहुन्छ। यी विविध कारणले अब कतिपयले काम पनि गर्छु म पढ्छु पनि भन्ने हुन्छ, तर त्यो साह्रै नगन्ने मात्रामा छ, यति नै भनेर तथ्याङ्क त छैन। तर के भने त्यो भनेको काम गर्दै पढ्दै गर्नको लागि म यहाँ बसेको भन्ने चाहिँ साह्रै नगन्ने मात्रामा हो।
3: त्यसमा पनि अब विद्यार्थीको त अपलिफ्ट भयो, एउटा खुड्कीलाई उहाँहरूले पार गरिसक्नुभयो, जुन उहाँहरू चाहिँ आश्रित हुनुहुन्थ्यो अथवा परिवारमा भर पर्नु पर्ने अवस्था थियो, त्योबाट एक चरण माथि उठेर अब आत्मनिर्भर बन्ने चरणमा प्रवेश गर्दै हुनुहुन्छ 12 कक्षा पास गरिसकेपछि भइसकेपछि। अब यो अवस्थाका विद्यार्थीहरूलाई विशेष गरी पढ्दै पढाइ सँगसँगै कमाइ गर्ने वातावरण चाहिँ कतिको आवश्यक अथवा महत्त्वपूर्ण हो?
6: एकदमै महत्त्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिर का युनिभर्सिटीहरूमा हप्तामा 3-4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाइ पनि हुने, पढ्न पनि पाउने, दुइटै काम हुने, आम्दानी पनि हुने भएपछि उनीहरूको एकदमै त्यसले पढ्ने एउटा सबल वातावरण तयार गरेको छ। त्यसकारण पनि उहाँहरू विदेश जान बढी लालायित हुनुहुन्छ। अब हाम्रो देशको हकमा भन्ने हो भने त्यसरी पढ्दै काम गर्दै गर्ने खालको हामीसँग त्यति अब यो कल्चर पनि नबसिसकेको होला। अर्को कुरा, पढ्ने र काम गर्ने अब त्यो टाइम टेबल पनि नमिल्ने हुन्छ कतिपयमा। अब दिउँसोको क्लासहरू भयो भने अब हाम्रो कामहरू प्रायः दिउँसो हुन्छन्, दिउँसोकै क्लास हुँदा त्यो काम गर्ने वातावरण हुँदैन। अर्कोतर्फ हाम्रो परीक्षाहरू, हाम्रो पढाइ, हाम्रो शिक्षा एकदमै बढी परीक्षा केन्द्रित भएको कारण पढ्न दिउँसो पढ्न गएर मात्रै नहुने, त्यो परीक्षाको लागि तयारी पनि गर्नुपर्ने, घोक्नै पर्ने, रट्नै पर्ने, यस्तो खालको हुँदा उहाँहरूले बिहानमा पढाइ भएर दिउँसो काम गर्न पाउने समय छ भने पनि अनुभवका आधारमा परीक्षामा सामेल हुने खालको वातावरण हामीसँग छैन। शैक्षिक पद्धति त्यो खालको छैन। अनुभवको आधारमा परीक्षामा लेख्न मिल्ने, आफ्नो कामका आधारमा परीक्षामा लेख्न मिल्ने खालको हामीसँग छैन। कामको हामीसँग त्यो मार्किङ हुँदैन, त्यसकारण परीक्षाकै लागि भनेर पढ्नुपर्ने हुँदा उहाँहरूले दिउँसो फुर्सदै भए पनि फेरि काम गर्न जानुभन्दा त्यही बिहान क्लासमा कलेजमा पढेका कुराहरू फेरि त्यही घोकेर बस्नुपर्ने, होमवर्क गर्नुपर्ने, यस्तो खालको छ। जो जोले पढ्दै काम गर्दै गर्नुभएको छ एकदमै नगण्य छ, त्यो थोरै छन्। अब कति भन्ने तथ्याङ्क छैन, तर हामीले सामान्य देखिराखेको के हो भने धेरै छैनन्। ती धेरै नभएकाहरूको हकमा उहाँहरू कि पढ्न आउनुभएको छ भने के भन्छ, काम गर्न दिउँसो काम गर्नुभएको छ भने उहाँको पढाइ डिस्टर्ब भएको छ, किनभने कामले पढाइले सपोर्ट गरेका छैन है। अनि पढाइ डिस्टर्ब हुन्छ भनेर पनि उहाँहरू काम गर्नुतिर लाग्नुहुन्न है। कामले पढाइलाई सपोर्ट गर्ने हो भने काम गर्ने विद्यार्थीहरू मजाले विद्यार्थी पढ्ने विद्यार्थीहरू काम पनि गर्नुहुन्थ्यो कि। अहिले हामी काम गर्नबाट, हाम्रो शिक्षा पद्धतिले नै विद्यार्थीलाई काम गर्नबाट रोकेको छ खासभन्दा।
3: यो तालमेलकै कुराकानी गर्दाखेरि विद्यार्थीले पढ्ने विषय विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छान्नुहुन्छ एउटा कुरा, तर कामको क्षेत्र हेर्दाखेरि उहाँहरूले आफूले जे पढ्नु भएको छ नि अहिलेको समयमा चाहिँ काम चलाउनुको लागि भनौँ अथवा केही समयको लागि अलिकति यो ब्याक सपोर्टको लागि चाहिँ जे भेटिन्छ जस्तो काम भेटिन्छ त्यो काम गर्ने र सँगसँगै आफ्नो पढाइलाई पनि अघि बढाउने गरिरहनु भएको छ। एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्त्वपूर्ण हुन्छ?
6: पढेकै विषय अनुसारको काम को त धेरै महत्त्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईवटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, यदि त्यो मिलेन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यसकारण पढाइ र कामका विषयवस्तुहरू त्यो त्यो त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ। यद्यपि यस्तो सम्भावना पनि एकदमै कम छ, होइन अब व्यावहारिक रूपमा चाहिँ असाध्यै कम छ। सुरुमा जे पाइन्छ एउटा अलिअलि आम्दानी हुने खालको काम पाएदेखि म गरिहाल्थेँ भन्नेबाट जिन्दगी सुरु गर्नुपर्छ, काम सुरु गर्नुपर्छ। अनि जे पाइन्छ भनेर भन्दा कमर्स पढेको विद्यार्थी छ म्यानेजमेन्ट पढेको विद्यार्थी छ भने ऊ चाहिँ अब अर्कै यसो रिसेप्सनमा बसेर काम गरिराखेको हुन्छन्। होटल म्यानेजमेन्ट पढिराखेका विद्यार्थीहरू छन् उनीहरूले होटलमै काम गर्न पाए भने पो अथवा होटलको म्यानेजमेन्टसँग सम्बन्धित कामहरू गर्न पाए भने पो हुन्छ। अब उनीहरू

0: अथवा अङ्ग्रेजी विषय पढाएर बसिरहेका हुन्छन्। अनि त्यो तालमेल नमिलेपछि अङ्ग्रेजी विषयलाई पनि उनको पढाइले काम गरेन, होटल म्यानेजमेन्टको पढाइले पनि उनको कामले सपोर्ट गरेन। कि यो काम र शिक्षाको तारतम्य मिल्नु भनेको एकदम ठुलो कुरा हो, सकेसम्म मिलाउनुपर्छ, मिलायो भने जीवन सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढाइअनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको सङ्ख्या पनि उति नै बढ्थ्यो होला,
1: सन्तुष्टि मिल्यो,
0: सन्तुष्टि मिल्थ्यो होला।
1: हजुर, यो अलिक पहिले पहिले के भनिन्थ्यो भने समाजमा अब 24 वर्षसम्म स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेर अनि बल्ल जागिर खाउँला भन्ने एउटा हाम्रो त्यो स्टेरियोटाइपको सोच मान्यता थियो। अहिलेको समयमा त्यो पाइन्छ कि त्यो अलिकति फेरिएछ?
0: होइन, अहिले अलिकति अलि फेरिएको जस्तो लाग्छ मलाई। कि अब सामान्यतया 25 वर्षसम्ममा अध्ययनहरू पुरा गरिसक्ने, त्यस पछाडि घर गृहस्थी गर्ने, त्यस पछाडि के गर्ने, अनि त्यस पछाडि बुढौलीतिर लाग्ने भन्ने खालको एउटा हाम्रो त्यो
1: सोचाइ,
0: हाम्रो त्यो मान्यता हो, हाम्रो संस्कृतिमा त्यो थियो। तर अब त्यो कुनै बेला प्रतिपादन गरेको संस्कृति हो, त्यो सबै युगमा त्यही संस्कृति, त्यही मान्यता काम नलाग्न सक्छ। अहिले त्यस्तो छैन। अब 25 वर्षसम्म पढेर बस्नुभन्दा विद्यार्थीहरू 16 वर्षमा बरु छिटो छिटो पासपोर्ट निकाल्यो, नागरिकता बनायो, पासपोर्ट निकाल्यो, काम गर्नुतिर कसिहाल्नुपर्ने आफ्नो अहिलेको स्थिति यो छ नि। 25 वर्ष कुर्न गाह्रो छ, अनि काम खोज्नतिर लागिहाल्ने, बल्ल बल्ल बल्ल बल्ल पढ्छु भन्यो भने म विदेश जान्छु र पढ्छु किनभने त्यहाँ काम गर्न पाइन्छ भनेर फेरि कामलाई नै प्राथमिकता दिएर पढ्नतिर लाग्नुपर्ने, अनि यहाँ बस्नेहरूले पनि सकेसम्म काम पाए हुन्थ्यो भनेर खोजिरहने, भनेपछि त्यो 25 वर्षको जुन मान्यता हो त्यो मान्यताले व्यावहारिक रूपमा काम गर्दैन अहिले। है, पाएसम्म छिटो काम गर्ने भन्ने हुन्छ, काम गर्ने, आफ्नो जिन्दगी पाल्ने, परिवार हुन्छ, परिवार पाल्ने, सहयोग सपोर्ट गर्ने परिवारलाई, यी कुराहरू हुन्छन्। त्यो सिद्धान्त त 25 वर्ष भनेर त्यो सामान्य राखेको भए पनि व्यावहारिक रूपमा त्यतिन्जेलसम्म काम नगरी बस्ने भन्ने कुरा एकदमै अप्ठ्यारो। 25 वर्षसम्म कोही विद्यार्थीले केही पनि गरेको छैन, कामै सुरु गरेको छैन भने त्यो मान्छे कस्तो मति सकिएको मान्छे, हुती नभएको मान्छे, खुबी नभएको मान्छे भन्ने आरोप लाग्छ। आफैलाई पनि मैले केही काम पाइनँ, अरू साथीहरूले काम गरिसके भन्ने त्यो हीनताबोध हुन्छ विद्यार्थीलाई, त्यसकारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
1: हजुर, यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने, अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न वाइल यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भने भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
0: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा, र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने किनभने समयको माग हो, यो पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो रहेछ, आर्थिक सहायता नहुने एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढिरहने विद्यार्थी, ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार, ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसका आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसका आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनु पर्ने बाध्यता हुन्छ, अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्न पनि सजिलो

0: चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ यो मयु मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है। यो किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ। उहाँहरू छिटो छिटो गरेर कामको दुनियाँ, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने, काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है। पढाइ छोड्न पनि सक्नुहुन्न, छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो। थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्न भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्त्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा। यो यस अर्थमा यसरी प्रयास गरिरहनु भएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनु भएका कलेजहरू, शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था हो, यो ज्ञान उत्पादन गर्ने संस्था हो, काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्, त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन। तर उहाँहरूले रिफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रिफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ। काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है। इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले, विद्यार्थीले आफ्नो पढ्दै गर्दा उता इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो होइन। अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम। युनिभर्सिटीहरूमा यो सम्भव छ, युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ। कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ, तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ किनभने अब अहिलेको समयमा विद्यार्थीहरू, हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ। अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार, आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
1: अहिले 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो। अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा, उपत्यका, काठमाडौँ उपत्यकामा भनौँ, अथवा ठुला सहर बुटवल, काठमाडौँ, विराटनगर लगायतका ठुला सहरमा मात्रै सीमित छन् होला। यो एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला? 1,000, 2,000, 3,000 कतिलाई?
0: ठ्याक्कै यति सङ्ख्या भनेर त नभनौँ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ। तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ कि अरूका लागि, ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो मुख्य कुरा हो। 100 जनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू, कलेजहरूमध्ये जम्मा 200 जना विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि, त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण, एउटा नमुना प्रस्तुत गर्छ। अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्,

0: महत्त्वपूर्ण हुन्छ, 200 भन्ने महत्त्वपूर्ण होइन,
1: पर्याप्त नभए पनि,
0: पर्याप्त नभए पनि त्यसले त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्त्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयु गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, इम्प्लोइमेन्ट जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर, त्यही एउटा युनिट, एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन, जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो जब्स .com लगायतका जब्स नेपाल .com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ, तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुनसक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठुलो माग, विद्यार्थीहरूको आजको ठुलो मागलाई सम्बोधन गर्छ।
1: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
0: धेरै कलेज, धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठुलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ, है, प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको, मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन, अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना गर्न भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको, होइन, सङ्ख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा, स्कुल कलेजहरूमा, युनिभर्सिटीहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको, आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो, है, कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको, कति पर्सेन्ट आएको छ, पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिस्कमा राखिराखिकन, आफ्नो इमेजलाई रिस्कमा राखिराखिकन, अनि विद्यार्थीको करियरलाई रिस्कमा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने, खोजाइदिने, लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न, है। यद्यपि अब जति कलेजहरूले, जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ, जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने, एमओयु गराइदिने, यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्, धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
1: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: नेपालको रोजगारी क्षेत्रको बढी हिस्सा ओगटेको भनेको निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ। कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिङ्क गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
4: अत्यधिक लाभ लिन सकिन्छ। यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो एमओयू भनेको, होइन समझदारी गर्ने, सहकार्य गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धतिमा, अघि नै मैले भने नि, शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन। काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ। अनि पढाइ बिग्रन्छ भनेर काममा लगाउन लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन, युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त पाँच छ वर्ष, छ सात वर्ष, सात आठ वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लगाउनु थाहा हुन्छ, छैन भने पत्ता पनि लगाउनुपर्छ, होइन, विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल, उसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ कलेजले, त्यो खोजिदिन सक्छ है। मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो, त जतापात त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रनभुल्ल पर्छ, अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ, होइन। भनेपछि उसलाई सहज बनाइदिने काम, कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ है। अनि सोसल वर्क पढिरहेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिनु त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ, होइन, उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका, यो यो सिप भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ, होइन, उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीहरू, कलेज युनिभर्सिटीहरूले यो खालको कोअर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो, त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि, होइन, एमओयू गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त, कलेजभित्र रहन्जेल मात्र गर्नुपर्छ भन्ने छैन, कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर, आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखे हुन्छ क्या। यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न, आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुनसक्छ।
3: विदेशमा चाहिँ विद्यालय हप्तामा तिन चार दिन सञ्चालन हुने, त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा दुई दिन चार दिन चाहिँ उहाँहरूले आफ्नो पढाइअनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय दुई तिन दिन खोले पुग्छ अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय। हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यौँ तर तरिका चाहिँ अलिकति जानेनौँ भनेर चाहिँ बुझ्नु पर्यो।
4: हो नि, हामीले सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ। श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने, त्यत्रो वर्ष 14 वर्षसम्म क्लास वानमा पढ्यो, टूमा पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसके हुन्छ नि, 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि, त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिट्रेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडाउनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिट्रेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, कता हो कता क्या, अब जे पाउँछ त्यही गर्ने होइन, यस्तो स्थिति छ। सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिराखेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्, यति हो। त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो। अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन, सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के खोज्ने ठाउँ पत्ता लगाउने यो सिप है, अनि यो 21st सेन्चुरीका सिपहरू, यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न नि सक्छन्, आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानो कामबाट सुरु उद्यमबाट सुरु गर्न पनि सक्छन् है, त्यस्तो छ। अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन, तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन। अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ, हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन, गोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने, त्यस्तो खालको छ। परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्नु गए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि। यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौँ होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पुरा गर्न बाँकी नै छ।
3: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जिपिए आयो उति जिपिए आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो होइन, जिपिए चाहिँ धेरै आयो, तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यतिकै धेरै जिपिए ल्यायो तर के गर्नु, ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो, व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ।
4: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन, किनभने शिक्षा काम एकातिर, आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन, तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है, त्यो सही कुरा, किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने, भनेको पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन, होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या भनेको। उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान नौ बजे स्कुल खुल्छ, नौ बजे स्कुल खुल्नलाई आठ बजे खाना खाएर निस्कनु पऱ्यो, आठ बजेदेखि चार बजे स्कुल सकिन्छ, साढे चारमा घर आइपुग्छ भने दिनको आठ बजेदेखि साढे चार बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि, भनेको तिन भागको एक भाग, एक तिहाई जिन्दगीको एक तिहाई अथवा आफ्नो समयको एक तिहाई समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर त्यहीँको लागि सपोर्ट, त्यही एक तिहाईमा फेरि थप्ने है, अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन अनि उसैलाई डिस्टर्ब हुन्छ। भनेको हाम्रो पढाइ कस्तो भयो भने, ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनु पर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या, बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पऱ्यो, त्यो सक्नु पऱ्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पऱ्यो, भनेको एक तिहाई समय त स्कुलमै जान्छ, बाँकी एक तिहाई पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जानु नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न नपाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरा के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन, त्यो सिक्नलाई पनि वास्तवमा पढाइले डिस्टर्ब गरेको है, पढेर यताको कुरा सिक्नुभन्दा यताका कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो, त्यो त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्किएर आउने हो, घरमा आइसक्यो, घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइले, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, आठ घन्टा दिइसक्यो होइन, चौबिस घन्टामा आठ घन्टा दिनु पऱ्यो, आठ घन्टा सुत्नु पऱ्यो, अनि आफ्नो लागि खोइ त हो त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
3: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए, त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्,
4: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरे पनि त हुन्छ नि, पुलपुलेँदै सिक्दै गरे पनि त हुन्छ नि होइन, त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन। तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ क्या, अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन। जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना खाना भर्खर भर्खर खाना सिकेको बच्चाले स्वतः पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनुभयो, उसले खाने अवसर पाएन। कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन होइन। जागिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन, त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
3: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आम्दानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
4: एक त आइटीको क्षेत्र छ, अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ, नितान्त पहाडहरू नै बढी भएको, उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो, उत्पादन हुने चिजहरू त होला नि त होइन, पहाडमा धान र गहुँ मकै खे पो हुन छोड्यो कम भयो है, तोरी हुन छोड्यो कम भयो, तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिएको छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने, यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुनसक्ने, किनभने सबैको घरमा सबैको सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो होइन, हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ। त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीका आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रा विद्यार्थीहरूले नि यहीँ गर्न सक्छन्, हाम्रो युवाहरूले गर्न सक्छन्। त्यसकारण हाम्रो लागि यो उपयुक्त वातावरण छ। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरूले हाम्रा ह्युमन रिसोर्सले आफैले आइटीका विभिन्न उत्पादनहरू बनाएर, सफ्टवेयर बनाएर, प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन् है। अनि हाम्रो जस्तो टेरेन भएको, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने काम, त जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने, मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन्, डलर कमाउन सक्छन्, यहीँ बसेर कमाइराखेको छन्। त्यो एकदम अनुमान र एकदम कल्पना होइन, यहीँ बसेर हजारौँ डलर लाखौँ डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका, हाम्रोमा धेरै उत्पादन हुँदैन, यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, क्या सेवा निर्यात गर्न सक्छौँ, गरिरहेका छन्। त्यो क्रम बढ्दै पनि छ। सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो राम्रो छ है, यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ है, किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लँदै गएर सकिएर कालो हिउँ भयो पाहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्नु पनि टुरिस्टहरू आउँछन् होइन। हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग, यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म यी एकदमै राम्रा क्षेत्रहरू हुन्। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकानाइजेसन यान्त्रिकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन भोल्युम हो त्यो कम भएको हो। क्या हाम्रो यत्तिको पृष्ठभूमि, हाम्रो यत्तिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि, दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ, कि त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो। र थोरै श्रमबाट धेरै आम्दानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको, त्यो सिकाउने पनि कोही छैनन् होइन। त्यसकारण तेस्रो भनेको त कृषि नै हो। फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आम्दानी त्यहीँबाट गर्न सकिन्छ। कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकानाइजेसन यान्त्रिकीकरण, अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम। कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ, थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ, र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे, यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है। कृषि पनि अर्को हो।
3: हजुर, सरकारको कुराकानी पनि गरौँ। सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ, अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ?
4: सरकारले के गर्ने हो भने, एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजेको, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो एक इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि, सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने। अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले 5-6 महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्, भोलन्टियरी कामलाई गराउने। जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि 2 वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि, सेवा गर्नुपर्ने, है त्यो भनेको काम पनि सिक्यो पढेर मात्रै सकेन काम पनि सिक्यो त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ अर्को इन्टर्नसिप मात्रै होइन सरकारले प्रतिष्ठानहरू उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनु पर्छ भन्ने खालको त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनु पर्छ अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन सामान लिन पठाउने बजारबाट किन्न पठाउने त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि उसको लेभलले सिक्ने भन्दा पनि साना साना साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन उनीहरूलाई सिक्नु सिकाउनुपर्छ भन्ने खालको छैन क्या त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ त्यो सरकारले को नियन्त्रणभित्र राखेर त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप अर्को अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भलन्टियरको रूपमै राख्नै पर्ने निश्चित प्रतिशत त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि त काम सिकेर निस्कन्छन् नि अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन् सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने अरू धेरै गर्नु पर्दैन कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के
5: दुवैतिर फाइदा
4: हुने पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने परीक्षाको मार्क त दिन सकियो नि त स्कोर दिन सकिन्छ यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ एउटा युनिभर्सिटीले मात्रै गर्छ अरूले
5: तान्न
4: मात्रै हुन्छ त्यसकारण सरकारले नै एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र रहेर सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्
3: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा
4: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ प्रत्येक स्थानीय तहमा छ 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना अनि उहाँको मातहतमा दुईजना तिनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है त्यो त्यो त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना रोजगारी खोज्ने होइन तथ्याङ्क सङ्कलन गर्ने बेरोजगारहरूको यस्ता यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गऱ्यौँ एउटा बृहत् नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ स्थानीय पालिकाले गर्छ जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है स्टाटा जानेका एसपिएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि अनि त्यो एसपिएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन रिसर्च अर्गनाइजेसन होला अथवा केही होला यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन बुढा नीलकण्ठ नगरपालिकाले श्रमिकहरूको सिपसहितको सूची तयार गरेको छ होइन त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको रहेछ है यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या अनि सिपसहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ कि है सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न अब श्रमिकभन्दा अलिक होला प्रोफेसनलहरू उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ त्यो पालिकाले गर्न सक्छ कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको हो विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि सङ्कलन गर्ने, उसका बायोडाटा सिभीहरू बनाउने, अनि उसलाई तालिम दिने काम पनि, कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ, त्यो उसको जिम्मेवारी नै हुन्छ। अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने, एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू, कल कारखानाहरू, सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने, हेरिदिने काम, त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ क्या। विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ, त्यस कारण पालिकाको यसमा ठुलो भूमिका हुन्छ।
3: हजुर, अन्तिममा चिरञ्जीवी सर, अब कक्षा बाह्र उत्तीर्ण गरेकादेखि लिएर अरू ती तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको सोच छ, उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ?
4: कक्षा बाह्र पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ, तपाईँहरूले जीवनको एउटा खुड्किलो पार गरिसक्नुभयो। यो खुड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो, आधारभूत सिपहरू लिइसक्नु भएको छ, अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ, पढाइ पनि फेरि गर्नुपर्छ, ब्याचलर सक्नुपर्ने, डिग्री सक्नुपर्ने पाटो पनि छ, सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ। यहाँहरूलाई मेरो सुझाव, पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ, जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिप सिक्नुहोस्। कसैसँग सिक, व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि, तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो। यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर, म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्। त्यो काम भनेको यहाँले यत्तिकै गर्ने भनेको होइन, त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले कामको बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ, त्यो पछिल्लो काम लाग्छ।
3: हुन्छ सर, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
4: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौँ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौँ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9,999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Shataru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Subisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी सुरु गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र सुरु गर्ने तयारी भइरहेको छ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले महाधिवेशनको बन्द सत्र हिजो सुरु हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाई भएको उहाँको भनाइ छ। 7 वटा प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदम का रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तोल विभाग का निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इन्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाडी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ्दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाडी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुन प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसुन कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जे शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ। 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया डेफिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो हाफको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अङ्क बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 र 58 मिनटमा गोल गरे। सेनेगलका इस्माइला सारले 53 र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काए। यो जितपछि नर्वे 6 अङ्कसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अङ्क रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अङ्कविहीन अवस्थामा छन्। त्यस्तै गैराती भएको खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई 2 गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी सुरु गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 ज्यान गयो, 66 घाइते, घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: 9841-5181. वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारवन्जेङभित्रका खबरमा तपाईँलाई स्वागत छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको आज ललितपुर बुङ्गमतीमा पिण्डोपेच्छा पूजा भइरहेको छ। मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्गमती लगिएको चौथो दिनमा काठमाडौँ उपत्यका भक्तजनहरू बुङ्गमती भेट्न जाने चलनलाई बिचा पूजा भनिन्छ। मच्छिन्द्रनाथलाई राखिएको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। मच्छिन्द्रनाथलाई बुङ्गमती लगेपछि कुनै विघ्न बाधा वा दुर्घटना भएन भनी जाँच्न र दर्शन गर्न भक्तजन पुग्ने गरेका छन्। यो जात्रा विधिवत रूपमा यस वर्ष सकिएको संकेतका रूपमा यो धार्मिक प्रक्रिया गरिने पुजारीहरू बताउँछन्। पानेजु संघका पुजारीहरूले नै मच्छिन्द्रनाथको नियमित हेरचाह र पूजा गर्छन्। अब मच्छिन्द्रनाथलाई अर्को वर्ष 12 वर्षे मेला अन्तर्गत बुङ्गमतीमै रथ बनाएर त्यहीँबाट रथयात्रा गरेर ल्याइनेछ। काठमाडौँ किर्तिपुरमा लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था, रोकथाम, उपचार तथा पुनर्स्थापना सम्बन्धी छलफल भएको छ। किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डङ्गोलले लागू पदार्थ दुर्व्यसनमा फँसेका युवाहरूको अवस्था, रोकथाम, उपचार तथा पुनर्स्थापना सम्बन्धी सरोकारवाला पक्षसँग हिजो छलफल गर्नुभएको हो। छलफल बैठकमा किर्तिपुरमा फैलिरहेको लागू पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्ने, त्यसका लागि सरोकारवालाको सहभागितामा आवश्यक समिति गठन गरी योजनाबद्ध रूपमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 झण्डै 200 ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिकको योगदानको सम्मान प्रदान गर्दै काठमाडौँको वडा 30 हिजो 198 सम्मान गरेको हो। कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिक मध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डाक्टर

प्रदान गर्ने र संघको 6 लाख लागतमा प्रतियोगिता हुँदैछ। संघका अध्यक्ष दीपक महर्जनले प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा 10 सम्म अध्ययनरत छात्र छात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन्। खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको निर्णयका लागि 30 निर्णायक मण्डल रहनेछन्। किर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले 50,000 सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले 25,000 र तेस्रो हुनेले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। बिहान 9 बजेको राष्ट्रिय र 4 बजेभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसपा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेन, अहिले बिहान परिचय पत्र वितरण गरी सुरु गर्ने तयारी। भक्तपुरमा एक युवकको हत्या, 3 जना पक्राउ र ललितपुरको बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको आज फिङ्क बिचा पूजा। बिहान 9 बजेको नेपाल खबर सकियो, 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर आउनेछौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
4: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck, passenger, tires, they're awesome.

0: तपाईलाई चाहिएको छ योद्ध टाटा योद्ध पिकअप न झुक्छ न रोकिन्छ
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
2: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
1: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सडक र सवारी

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाई आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
2: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
3: Shatru lagune chan.

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सडक र सवारी।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-888।
11: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क देयाथिथि एफएम स्टेशन व अनलाइन पाखे हलिङको छकोलम प्रसारण जचंगु सुथिस्या चिता या नेपाबुखे प्राविधिक पासा प्रवीण श्रेष्ठले सि जी कुमार रञ्जितया जोजलपा दक्लिन हापामु बुख राष्ट्रिय स्वतन्त्र पार्टी चितवने जचंगु हापाङको महाधिवेशन या बन्द सत्र याचना थुनायो लामी छाने राजनीतिक लिसे आर्थिकको सांगठनिक प्रतिवेदन अनुमोदन याइगु सरकार भारत पाकिजीको चिया निर्यातै खनेदुको समस्या समाधान यात्र कार्यदल देखला भारतीय द्विपक्षीय व्यापार तथा बारवन शाखा उपसचिव यन्त्र दुठ्याकल उपेनु विचार पूजा लिसे ठुक्सिया बुङ्गिया यात्रा औपचारिक रूपमा कोचाइटेन राष्ट्रिय स्वतन्त्र पार्टी राजसोपाय चितवने जचङ्गु नापाङको महाधिवेशन या बन्द सत्र आ न्यान चङ्गुदो पार्टी प्रवक्ता मनिष चाहेको थौ सुथनसे मसिका पौ इना बन्द सत्र न्यागु ख वैकल महाधिवेशन प्रतिनिधि प्रदेश वगु ना धल रुज यागु ऊ महाधिवेशन प्रतिनिधि कार्ड छापे यागु ज्या कोम चागुनी महाधिवेशन या बन्द सत्र मेघजी मफुको दाइदिल नेगु प्रदेश व समायोजन निशे प्रवास्य काल बिस्कौ बिस्कौ थासँग अपुक इना ब्यागु पार्टी धागु दो रासोपाय मु छान्जे कविन र बुल्ला कोटिया कथ बन्द सत्र या सूरी अनुशासन आयोग पाखे रमाकान्त रिमाल अनली दाँबरी लिमा अधिकारी आर्थिक प्रतिवेदन यबया सहलजी दाँबरी या प्रतिवेदन लिपा मु छान्जे संगठनात्मक प्रतिवेदन यबै अलि उकिन सहलजी अनली विधान यतकया सहल व उकिया त अनुमोदन विधान अनुमोदन लिपा पार्टी नाय रवि लामी छाने राजनीतिक प्रतिवेदन हे भई अलि सहल व अनुमोदन जी मिग आइतबा निने पार्टी महाधिवेशन उद्घाटन जुगु ख सरकार भारत पाखे जुगु चिया निर्याते खनेदुगु समस्या समाधान या त कार्यदल देखुगु दो चिया निर्याते खनेदुगु समस्या या समाधान अध्ययन याना निवा दुने तात्कालीन मध्यकालीन व दीर्घकालीन छाता नापाया प्रतिवेदन हेवेगु याना कार्यदल देखेगु ज्या जुगु प्रधानमन्त्री बालेन्द्र साय प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल त्यादिल थ्वया न्ह मिग भारतीय नुगु नियम याना नेपाया चिया निर्यात ठप्प जुगु या त क्या उद्योगी पिन्सँग सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ नेतृत्व प्रधानमन्त्री ज्याकु कृषि उद्योग मन्त्रालय होना ज्ञापन पौला लागु ख आ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत या द्विपक्षीय व क्षेत्रीय व्यापार महाशाखा या सहसचिव या कजिसी कार्यदल देखुगु ख कार्यदल या दुजले प्रधानमन्त्री से मन्त्री परिषद ज्याकु या उपसचिव अर्थ मन्त्रालय या उपसचिव गृह मन्त्रालय या उपसचिव परराष्ट्र मन्त्रालय या उपसचिव कृषि वन तथा पर्यावरण मन्त्रालय उपसचिव भन्सार विभागीय उपमहानिर्देशक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागीय निर्देशक नेपाल गुणस्तर तथा नाप्तोल विभागीय निर्देशक राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक अलि भारतीय द्विपक्षीय व्यापार तथा पार्वन शाखा उपसचिव यात्रा दुठ्याकुदो भारत सरकार टी बोर्ड अफ इन्डिया पाखे भारतीय आयात जुगु चिया या पुक्क कन्साइनमेन्ट या अनिवार्य गुणस्तर परीक्षण यागुलिसे प्रयोगशाला शुल्क व प्रयोगशाला परीक्षण प्रतिवेदन मवतले हलचल गोदामे अनिवार्य भण्डारण यामागु थुजोको प्रावधान यात्रा तगुदो उ प्रावधान चिधङ व मजौला स्तरीय नेपाल चिया निर्यातकर्ता व ज्याकमे पिन्त भारत पाखे चिया निकासी ठाकुगु व भन्सारे तनुतक मालबाग गाडी थाके माग लिगुली चिया या ताजापन व गुणस्तरीय ह्रास वैगुलिसे व्यापार या लागत अपुगु अवस्था दु नेकपा एमाले नोकुलिसे पुनाम अर्थमन्त्री विष्णु पौडेल या त जोङ्गु खे उगु पार्टी राजनीतिक प्रतिवाद यागुदो सम्पत्ति शुद्धिकरण अनुसन्धान या त दासे पौडेल या त मिग भनी सुर्खेत जोङ्गु ख पौडेल या त जोने हो एमाले विज्ञप्ति पिकया विरोध लिसे दङ्क लोकौ भाके त सोगु व स्टन यागु धागुदो पार्टी नायलिसे पुनाम प्रधानमन्त्री केपी शर्मा ओली लाचिङ तयातको विज्ञप्ति पौडेल या त जोङ्गु या त गैर कानुनी बदनियतपूर्ण व राजनीतिक प्रति प्रेरित पलाएको ठाउँ घेट्न तगुदो लिसे एमाले आएको सरकार सर्वसत्तावाद व अधिनायकवाद नपुगी यहाँ त सोगु दाबी यासे विपक्षी दलले नेता त लक्षित प्रतिशोध पूर्ण ज्याखौँ थथी डिके त ख्याचोन बिगुदो पेनु विचार पूजा लिसे ठुक्सिया बुङ्गदेय जात्रा औपचारिक रूपमा कोचाइट्याङ्गुदो बुङ्गदेय त बुङ्गेली त यङ्के ठुङ्का पेनु खुनु विचार पूजा भनेको परम्परा कथौँ थौँ सुथनसे पेनु विचार पूजा ज्याचुङ्गु ख विचार पूजा नाप बुङ्गदेय जात्रा औपचारिक रूपमा कोचाइगु परम्परा ख सुथनसे बुङ्गय बाले विचार पूजा वपी मो ज्याचुङ्गुदो आद्य त खुलाती बुङ्गे बिजाकतै सिधा कुरा प्रश्न विचार ठोक उज्यालो रेडियो नेटवर्क सुनिगले चसान मेगा हर्ज उज्यालो रेडियो नेटवर्क देय ठीठी एफएम स्टेशन व अनलाइन पाखे हलिङको छकुलम प्रसारण जचंगु स्थिया चिता या नेपाल भाषा बुख छिस निया चन दिगु दु बुखे अझ ल्याउदनी बुढाली कण्ठ नगरपालिका परम्परागत सांस्कृतिक बहवेक छेदन त हपा बियासु चम्पिथन कि पुली लागू पदार्थ या दुर्व्यसन फसे जुपी ल्यामते अवस्था रोकथाम उपचार अलि पुनस्थापना सम्बन्धी सहल ओथौन हिमाली लिसे पहाडी लगाया छु थासे नन्याना मल जुसे वा वैगु उज्यालो रेडियो नेटवर्क यहाँ चन्डिस
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0556943333 4935555
0: उज्यालो रेडियो नेटवर्क देय ठीठी एफएम स्टेसन व अनलाइन पाखे हलिङको छकुलम प्रसारण जचङ्गु नेपाल भाषा बुखै हाक्न छित लस्कुस दु आ तकय मु बुख हाक्न छक रासोपाय नापाङ्गु महाधिवेशन बन्द सत्रे थौमा नायोया राजनीतिक लिसि आर्थिक व साङ्गठनिक प्रतिवेदन अनुमोदन याइगु सरकार भारत पाकिजीको चिया निर्याते खनिदुको समस्या समाधान या त भारतीय उपसचिव प्याटन दुठाका कार्यदल देखला उपेनु विचार पूजाली से ठुक्सिया बुङ दय जात्रा औपचारिक रूपमा कोच्याटेन आ निनालिस लिउँदनीको बुख बुढालिङकण्ठ नगरपालिका थगु लागादुने परम्परागत सांस्कृतिक बहवेग छेन्दना थगु हे मौलिक वास्तु संरचना बहवित सुचम्पिकाउदु नगरिया भुइजसी लागा परम्परागत भवन निर्माण कार्यविधि कथन छेन्देकुपी ओ देखि ट्यपिङ छेन्टुवा त्यो त छवादुने स्वापुतावे त इनाप्यना सुचम्पिकागु ख ले फना चुपिनी पिँ मिखा मख पिन्सँग थपिन त बलपूर्वक चिकु ओ जबरजस्ती जोना दुःख बिगु थासेँ सरकार विरुद्ध बोझायान चुङ्गुदो यहाँ फिबो ख मण्डले उमिसँग विरोध यासेँ उकिया विरुद्ध धरना चुना आन्दोलन या त बाध्य जुयागु सडक पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिन व्यवसायी ते पुचाय कजी सुदीप ओली धागुदो सरकार वैकल्पिक व्यवस्था मयासे नितन सुतक गुतानिसे निने छिनिता आन्दोलन तक आन्दोलन यागु दका उमिसँग ख्याचो ब्याचुङ्गुदो किपुली लागू पदार्थ या दुर्व्यसने फसे जुपी ल्यामते अवस्था रोकथाम उपचार अलि पुनस्थापना सम्बन्धी सहल जुगुदो मेगा किपुर नगरपालिका मेयर कृष्णमान डङ्गोलन लागू पदार्थ दुर्व्यसने फसे जुपी ल्यामते अवस्था रोकथाम पुनरुपचार यसै पुनस्थापना सम्बन्धी सरकारवाला तल्सी सहल यानदिगु ख सहलले किपुली तीव्र गति ध्यानचङ्गु लागू पदार्थ दुर्व्यसन पाया त विशेष अभियान झ्याकेगु उक्य नीति सरकारवाला ते दुछ्याका माख समिति दिएका योजनाबद्ध रुपे जान्याकीको प्रतिबद्धता पुङ्केको ज्याजु ख मनसुन दुवागु लागा वङ्गु चाने तस्क वागुदो जल तथा मौसम विज्ञान विभागीय कथा वङ्गु चाने दक्लेअप गण्डकी प्रदेश लमजुङ स्याङ्जा व कास्की वागुदो मेगा कोशी बागमती व मधेस प्रदेश फोकलिसे गण्डकी प्रदेश अपथे अलि लुम्बिनी प्रदेश छु लागा मनसुन दुवागु ख विभागीय सूचना अधिकारी दिनकर कायस्थ छु थासे तस्क वागु लिसे पूर्व निसे गण्डकी प्रदेश त कहे वागु थ्याजिल थौ कोशी प्रदेश पहाडी लिसे तराई लगाए छथानिथा तस्क वागु मौसम मान माशाखान धागुदो कोशी बागमती व गण्डकी प्रदेश हिमाली लिसे पहाडी लगाया छु थासे लिसे लुम्बिनी कर्णाली व सुदूरपश्चिम प्रदेश हिमाली व पहाडी लगाया छथानिथा नन्याना मल जुसे वाविगु सम्भावना दो तथा मनसुनी फैलिसे पश्चिमी फेओ व स्थानीय फेय प्रभाव लान्चोङली ड्यो टोपिया चङ्गुदो थौ लुम्बिनी व सुदूरपश्चिम प्रदेश तराई लगाया छु थासे वा क्वा फैलिसे बागमती व गण्डकी प्रदेश तराई लगाएन छुङथासे तस्क तानुइगु सम्भावना दो सी धाकुरा प्रश्न विचार ठोक उज्यालो रेडियो नेटवर्क सुनिगले चेसानो मेगाहर्ज थोङे नीति नेपाल भाषा बुख थनेको चाल चिनिताईले हाक्न नेपाल खबर जनवेगुएजी दक्ले लिपा थोङे मुबुख हाक्न छ राष्ट्रिय स्वतन्त्र पार्टी चितवनी जचुङ हापाङ मार्बेसिने बन्द सत्र झानचन थौ नाय लामी छाने या राजनीतिक लिसे आर्थिक साङ्गठनिक प्रतिवेदन अनुमोदन याइगु सरकार भारत पाकिजीको चिया निर्याते खनिजको समस्या समाधान या त कार्यदल देखल भारतीय द्विपक्षीय व्यापार तथा पार्वन शाखा या उपसचिव या त नदुठ्याकल उपेनु विचार पूजा लिसे थुक्सिया बुङ्दिया जात औपचारिक रूपमा कोच्याटेन नेपाल भाषा बुख छिसङ उज्यालो रेडियो नेटवर्क सुनिगले चेसान मेगाहर्ज नाप देया ठिठी एफएम स्टेसन वा अनलाइन पाखे हलिङ्क छ कोलन याना डिगुजुल उज्यालो रेडियो नेटवर्कका मोबाइल एप्लिकेसन वा उज्यालो अनलाइन .com ताजा खबर निने नाप बनी फै

0: नकटिनी न्यानादिल नेपाल भाषा बुख छु इलिपा न्यानादिस ज्याझो लहना।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 11 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ पप प्रवाह।

थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न छुट्छ न रोकिन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेसनल स्कुल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: काठमाडौँमा 90 मेगाहर्ज उज्यालो रेडियो नेटवर्कमा यो हो पप प्रवाह।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV packet sange nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
2: Shataru lagu hune chan.
4: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
5: Introducing Wi-Fi 6 with Subisu Suraksha.
6: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
4: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: 49-66 र 98-41-29-54-81 वेबसाइट jhule.com.np
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र सुरु हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ्ने, डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित, सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो, आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ। सभापति पदका लागि 1 प्रस्तावक र 51 समर्थक आवश्यक पर्छ। त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 समर्थक र 1 प्रस्तावक जुटाउनु पर्छ। यसैबीच महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र सुरु हुँदैछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुङ्गोमा पुर्याउनु भएको छ। बन्द सत्र दिउँसो 2 बजेदेखि सुरु हुनेछ। खोप खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप एआरभी अभाव भएको छ। रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झन्डै 3 लाखभन्दा बढी खोप खरिद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ। झन्डै 5 लाख भायल एआरभी खोप खरिदको लागि पटक पटक टेन्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरिद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। गएको चैतमा पहिलो पटक, त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ। अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दर मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ। साथै उहाँले अबको एक हप्तामा खोप खरिद प्रक्रिया अघि बढ्ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ। विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ। यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो। यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए। सरकार, रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोडौँ गिग कामदारको सुरक्षाका लागि कोसे ढुङ्गा मानिएको छ। जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्केका नेपाल ट्रेड

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासुपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन औवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाडी तथा तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका 1-2 ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी, मोरङ, धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1,600 रुपियाँले घटेको छ। अस्ति र हिजो बढेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रुपियाँले बढेर तोलाको 2,88,700 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रुपियाँमा झरेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रुपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढिरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीडित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढिरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा 2 बालबालिकाको ज्यान गएको छ। सन् 1970 दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रसेदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अङ्कसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसैगरी समान तीन अङ्क रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अङ्कविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र सुरु हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरुद्धको खोप अभाव, अबको 1 हप्तामा खरिद प्रक्रिया अघि बढ्ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए, ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि, उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
7: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त।
1: यस्तो ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
4: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333 4-93-555।

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाई आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

0: सडक सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउन त।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भिडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
5: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
6: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
5: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको एक बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: तपाईँ अहिले उज्यालोको प्रतिध्वनिमा हुनुहुन्छ।

अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
25: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
25: खै के गर्ने गर्ने दिदी।
28: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
29: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
29: अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न।
29: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
29: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
29: ए, सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
29: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर।
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: लो दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर

0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: शुभ प्रभात गुरुआमा
6: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: हो अरू भन त
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
6: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
13: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
14: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
16: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
17: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
17: सचेत बनाऊ
18: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
19: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
2: हो आमा
20: मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
19: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
20: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
19: ए हो र बाबु?
20: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
19: ए
20: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
19: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
23: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
22: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
23: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
22: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
23: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
22: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
24: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
25: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
26: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
27: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
28: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
29: हो र? होइन होला त्यस्तो त।
30: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
29: केही भएन मिस,
30: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
29: हुन्छ।
31: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
32: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
33: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
32: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
33: खै के गर्ने गर्ने दिदी।
34: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलो
20: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
20: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
20: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
20: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
20: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
20: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्ति न, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए
2: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: मुख्य मुख्य खबरका शीर्षकहरूबाट
7: रासोपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, चुनावी प्रक्रिया आजै सुरु गर्ने तयारी।
6: कृतिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रुपियाँ दिने, सुकुम्बासी परिवार चिन्तामा।
7: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरुद्धको खोप अभाव, रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
6: श्रीलङ्कामा डेङ्गी नियन्त्रण गर्न सेना परिचालन, यस वर्ष अहिलेसम्म झन्डै 50,000 जनामा संक्रमण पुष्टि।
7: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा विभिन्न प्रतिवेदन पेश हुने क्रम चलिरहेको छ। महामन्त्री कविन्द्र बुढलाकोटले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन अनुसार रासोपाको सदस्यता लिनेको संख्या 5,23,465 पुगेको छ, जसमा पुरुष सदस्यको संख्या 3,96,799 रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अरू अन्य समूहका छन्। रासोपाको प्रथम महाधिवेशन चितवनमा चलिरहेको हो। प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि आजै चुनावी प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि चुनाव हुनेछ। केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि चुनाव हुनेछ। यसैबीच बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट र प्यानल नबनाउन कडा निर्देशन दिनुभएको छ। उहाँले स्वस्थ प्रतिस्पर्धा मार्फत मात्र नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै अस्वस्थ राजनीतिक अभ्यासबाट टाढा रहन चेतावनी दिनुभएको छ। उहाँका अनुसार पार्टीको भविष्य व्यक्तिगत समूहभन्दा पनि संगठनात्मक एकतामा निर्भर रहनेछ। साथै उहाँले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रुपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा गर्दै आर्थिक कारणले कोही पनि मतदान प्रक्रियाबाट वञ्चित हुन नपरोस् भन्ने व्यवस्था मिलाएको समेत बताउनुभयो। हिजो बिहान 8:30 बजेदेखि नै सुरु भएको भनिएको बन्द सत्र आज बिहानका लागि सरेकोमा आज पनि दिउँसो अबेर मात्र सुरु भएको हो।
7: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस भइरहेको छ। विशेष अदालतमा अहिले सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका हुन्। पौडेलमाथि थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले 20 दिनको म्याद थप गर्न माग गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको थियो। त्यसपछि विभागले पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। यसैबीच नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेललाई गैर न्यायिक पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो।
6: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। हिजो सोमबारदेखि आउँदो शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। हरेक परिवारलाई व्यवस्थापनका लागि 25,000 रुपियाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताले निकालेको सूचनामा उल्लेख छ। उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा सो व्यवस्थापनका लागि पैसा दिने भनिएको छ। सो व्यवस्थापन गर्न 5 दिन समय दिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यका नदीका किनारका विभिन्न जोखिममुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सो व्यवस्थापन गर्न मासिक 25,000 रुपियाँ दिने भनिएको छ। त्यही पैसा दिएर हटाउन थालिएको हो। तर विस्थापितहरू यो सूचनापछि चिन्तामा छन्।
7: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानाकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित रहेका उहाँले प्रश्न पार्नुभयो। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो।
6: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो।
7: बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशका 1-2 ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बाँकेको नेपालगञ्जमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। सुदूरपश्चिम लुम्बिनी गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी कायमै छ। उच्च तापक्रम र आर्द्रताका कारण ती क्षेत्रमा लूको जोखिम बढेको मौसमविदहरूले चेतावनी दिएका छन्। त्यसका विभिन्न ठाउँमा मनसुन सक्रिय भए पनि वर्षा मुख्यतया पहाडी र केही मध्यपहाडी क्षेत्रमा मात्र सीमित देखिएको छ भने तराई क्षेत्रमा गर्मी अझै घटेको छैन। मौसमविदहरूका अनुसार बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही भाग तथा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। वर्षासँगै पहाडी क्षेत्रमा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन महाशाखाको आग्रह छ। तराई क्षेत्रमा भने दिउँसोको अत्यधिक गर्मीका कारण बाहिर निस्कँदा आवश्यक सतर्कता अप्नाउन सुझाव दिएको छ। मनसुनको प्रभाव असमान बन्दै जाँदा पहाडी क्षेत्रमा वर्षा भए पनि तराईमा अत्यधिक गर्मी हुने गरेको छ।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप अभाव भएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, किर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूले सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रुपियाँ दिने, सुकुम्बासीहरू चिन्तामा, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस, गैर न्यायिक पक्राउ भएको एमालेको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा रेबिज विरुद्धको खोप अभाव छ। चिकित्सा नियमअनुसार कुकुर, बिरालो लगायतका पाल्तु जनावरले टोकेमा रेबिज विरुद्धको खोप अनिवार्य लगाउनुपर्छ। रेबिज लागिहालेमा त्यसबाट बस्ने उपाय नभएकाले रेबिज संक्रमण सुरु हुनै नदिन खोप अनिवार्य भनिएको छ। तर अहिले सरुवा रोग विशेष मानिएको टेकु अस्पताल सहित देशका स्वास्थ्य संस्थामा रेबिज विरुद्धको खोप उपलब्ध छैन। जनावरले टोकेमा स्वास्थ्य संस्थाबाट महँगोमा किन्नुपर्ने अवस्था छ। कुकुर, स्याल लगायतका जनावरले टोक्ने सबैसँग खोप किन्ने क्षमता हुँदैन। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको खोप अहिले किन उपलब्ध भएन भनेर साथी सम्झना महर्जनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
15: यसको कारण चाहिँ के हो भने हामीले माघमा, चैतमा, वैशाखमा, जेठमा गरेर पटक पटक टेन्डर खोल्दाखेरि पनि त्यसमा चाहिँ बोलपत्र आह्वानमा आवेदन दिन व्यवसायीहरू आउनु भएको छैन। बाहिर मूल्य लगायतका विविध कारणहरूले अहिले पछिल्लो समयको टेन्डरमा प्राविधिक मूल्याङ्कनहरू पनि भएर आर्थिक प्रस्तावका लागि फेरि पेश भएको छ। यो पटक अब अर्को हप्ता अन्तिम आर्थिक प्रस्ताव खुल्ने गरी हुने गरी छ। बोलपत्र आह्वानमा हामीले जसरी योजना गरेका छौँ त्यस अनुसार खरिद प्रक्रिया अनुसार ल्याएर वितरण गर्न सक्छौँ भन्ने हामी अहिलेसम्म आशावादी छौँ।
16: जस्तो पटक पटक यहाँले टेन्डर आह्वान गर्दाखेरि कोही पनि इच्छुक नहुनु, विश्व बजारमा चाहिँ मूल्य वृद्धि एउटा कारक मात्रै हो कि बढेको मूल्य अनुसार यहाँले समायोजन गर्न नसक्नु पनि अर्को हो।
15: मूल्य वृद्धि भएको रेटमा उहाँहरूले पेश गर्नु भएको छ, त्यो रेट तोकिएको दर रेट भन्दा निकै माथि भएपछि हामीले खरिद गर्न सक्ने अवस्था भएन, त्यो फेरि पुनः रिटेन्डरमा जानु परेको अवस्था हो। र हाम्रो कारणले भन्दा पनि यो हाम्रो बसभन्दा बाहिरको अवस्थाले हो। तर यति हुँदा हुँदै पनि सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राखेर ठुलो मात्रामा खरिद गर्ने, यो बोलपत्र आह्वान गर्ने प्रक्रियाबाट नआए पनि सोझै खरिद गर्न मिल्ने प्रक्रियाहरूबाट सेन्ट्रल टेन्डर गरेर सबैलाई उपलब्ध गराउने व्यवस्थाको वैकल्पिक उपाय गरेर पनि खोपहरूको व्यवस्था गर्दै गरेका छौँ। अहिले पनि त्यसै अनुसार व्यवस्था भइरहेको छ।
16: यसरी हेर्दा व्यवस्थापनको लागि जुन चरणमा यहाँले कामहरू गरिरहनु भएको छ, यति हुँदा हुँदै केही जिल्लाहरूमा खोप अभावको कुराहरू आइरहेको छ, व्यवस्थापन प्रक्रिया चाहिँ कसरी अगाडि बढाइरहनु भएको छ?
15: जुन ठाउँमा रेबिज विरुद्धको खोप आवश्यक पर्छ ती ठाउँहरूमा पहिलेदेखि भएका प्रणालीहरू छन्। यी प्रणालीहरूमा केही चुनौती चुनौतीहरू हाम्रो वर्षभन्दा बाहिर भएका चुनौतीहरूले खोप हाम्रो सेन्ट्रल प्रक्रियामा नआइपुगेको मात्रै हो, तर त्यसको हामीले ससाना अरू विकल्पहरूबाट खरिद गरेर ल्याएका अस्पतालहरूबाट खरिद गर्ने, सम्बन्धित पालिकाबाट खरिद गर्ने, सम्बन्धित प्रदेशबाट खरिद गर्ने गरेर व्यवस्थापन गरिएको कुराहरू जान्छ भने हामीले आकस्मिक रूपमा दात्री निकायहरूबाट पाएको खोपहरू जुन जुन ठाउँहरूमा खोप छैन, जहाँ एकदमै धेरै रेबिज विरुद्धको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ, त्यसै अनुसार व्यवस्थापन हुँदै गएको छ।
16: अब कतिपय अभाव भइरहेको ठाउँमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ, त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
15: होइन, आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानुन अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ। अर्को व्यवस्था, हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकाय आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ, जहाँ एकदमै उच्च माग छ, जहाँ त्यो खोप नहुँदाखेरि रेबिज रोकथाम गर्नलाई गाह्रो हुने चुनौती हुने अवस्था छ, ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ।
16: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने होला?
15: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ, त्यसै अनुसार काम पनि गरिरहेका छौँ। सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौँजेलसम्म, कुकुरको टोकाइबाट हामी नबचुन्जेलसम्म, अथवा जङ्गली जनावरको टोकाइबाट हामी नबचुन्जेलसम्म रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ, कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन। यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाऊ, त्यो खोप हाम्रै देशमा उत्पादन हुन्छ, रोकथामका अरू प्रभावकारी उपायहरू गर्यौँ भने हामीले अलिक सहजता महसुस गर्ने खालको।
6: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशिने क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ्दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढाएको छ।
7: शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 26.16 अङ्कले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको सेयर घटेकामा 23 बढेको छ। यस्तै 10 कम्पनीको सेयर घटबड भएको छैन। आज बुङ्गल हाइड्रोको सेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको सेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
6: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर, प्रभावकारी र दीर्घकालीन योजनाअनुसार अघि बढाउनु पर्नेमा जोड दिएका थिए। नेपाली काङ्ग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्त्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमै उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
7: काङ्ग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार काङ्ग्रेसबाट निर्वाचित जुम्लाको कुटीचौर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अनुसारी रूपन्देहीको बुटौल उपमहानगरपालिका तिनका अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अनुसारी र ढकाल पनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
17: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
18: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
20: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
7: अब बाँकी खबर हुलाक सेवा विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान गर्नुभयो विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो
6: हिमाली जिल्ला हुम्लामा असारे झडी नहुँदा बाली सुक्दै गएपछि किसान चिन्तित बन्न थालेका छन् लामो समयदेखि पानी नपर्दा कोदो चिनो कागुनो भट्ट काउनी लगायतका तरकारी बाली समय सुक्न थालेपछि त्यहाँ किसान चिन्तित बनेका हुन् जिल्लाको सिमीकोट गाउँपालिका वडा नम्बर 1 किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो सिमीकोट गाउँपालिका वडा नम्बर 2 किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पनि पानी नपर्दा उत्पादन घट्ने र खाद्य सङ्कट पर्न सक्ने बताउनुभयो जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सरकारघाट गाउँ पालिका 2 रिप गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्
7: वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्रा छात्राहरूलाई जनही 10,000 रुपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो विभिन्न समयमा बाघ भालु गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1 कक्षा 12 अध्ययनरत विद्यार्थीलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो छात्रवृत्ति पाउने 9 विद्यार्थी मध्ये 4 यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ
6: यसैबीच नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढेसँगै समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढाएको छ अहिले देशभर 16 समस्याग्रस्त बाघ विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका

0: सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ। एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।
1: भोजपुरको सडानन्द नगरपालिकाले गरिबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झन्डै 3 करोड रुपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1.65 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2.99 करोड रुपियाँ पुग्नेछ।
0: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्यास क्यामेरा, सिसी क्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, गाडीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सिसी क्यामेरा र जिपिएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार, बढी भाडा असुली, गाडी सञ्चालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जिपिएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात् उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्तर्न सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरैसो देशमा गर्मी 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। फ्रान्सका कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियसभन्दा पनि बढी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यसै हप्ता मध्याहको तापक्रम 39 डिग्रीभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियसभन्दा माथि रहेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्यान्डले पनि आफ्ना नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ्दै गएको छ।
0: विदेशकै अर्को खबरमा श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुरा कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलङ्कामा अहिलेसम्म झन्डै 50,000 जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान सुरु गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जलवायु परिवर्तनका कारण डेङ्गी जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कङ्गोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41-वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इङ्ल्यान्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा सुरु हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा वरियतामा इङ्ल्यान्ड 4th र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कङ्गो खेल्दैछन्। यो खेल मेक्सिकोको ग्वाडल जारा रङ्गशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कङ्गो 43 स्थानमा छन्।

0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राज्यसभा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, चुनावी प्रक्रिया आजै सुरु गर्ने तयारी।
0: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रुपियाँ दिने, सुकुम्बासी परिवार चिन्तामा।
1: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरुद्धको खोप अभाव, रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
0: श्रीलङ्कामा डेङ्गी नियन्त्रण गर्न सेना परिचालन, यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
1: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार। रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा प्राविधिक साथी वन्दना घरती मगरको साथमा म प्रिया मगरको तपाईँलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम लुंगरी सन्दर्भ हरेक हप्ताको सोमबार बेलुकी 36 बजेदेखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। लुंगरी गाउँपालिकाको आर्थिक सहयोगमा र रेडियो जलजलाको प्राविधिक सहयोगमा यो कार्यक्रम तयार पारिएको छ। यो कार्यक्रम तपाईँ अहिले सामुदायिक रेडियो जलजला 96.4 मेघार्ज, सामुदायिक रेडियो रोल्पा 93.8 मेघार्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेघार्ज र रेडियो सभ्यता 79.5 मेघार्जबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा हामी लुंगरी गाउँपालिकाका जनप्रतिनिधिहरू र पालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू, पालिकाका विभिन्न सरकारवालाहरूसँगको कुराकानी, गाउँपालिकाले प्रवाह गरेका विभिन्न सेवाहरू, नागरिकका गुनासाहरू, विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीमा भएका सुधारात्मक कार्य तथा गतिविधिहरू, ओडा तथा गाउँपालिकासँग प्रत्यक्ष जोडिएका गतिविधि र सूचनाहरूलाई आम जनमासमा पुर्याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यसका साथै समय सन्दर्भ अनुसार प्रवाह गरिने सेवा तथा कार्यक्रमका बारेमा समेत जानकारी दिने गर्दछौ। अब लागौ हाम्रा सहकर्मी नवीन लोचन मगरले लुंगरी गाउँपालिकाका अध्यक्ष भरत कुमार थापासँग गर्नु भएको कुराकानी तर्फ।
1: अध्यक्षज्यू, लुंगरी सन्दर्भ कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद, नमस्ते।
1: चालु आर्थिक वर्षको योजना कार्यान्वयनको अवस्था के कस्तो छ? योजनाहरू सबै आर्थिक वर्षमा समापन हुन्छ कि के छ अवस्था?
2: करिब करिब चालु आर्थिक वर्षका योजनाहरू यो आर्थिक वर्षमा गर्नुपर्ने सबै काम चाहिँ सम्पन्न हुन्छन् भन्ने मैले अपेक्षा गरेको छु र रफ्तारमा चलाएको छ, एकदमै रफ्तारमा चलाएको छ। समयले पनि अब असाध्यै प्रेसर दिएको छ, त्यस कारणले गर्दाखेरि हाम्रा सम्पूर्ण योजनाहरू, कार्यक्रमहरू अन्तिम अवस्थामा पुगेको छ। त्यसले गर्दाखेरि यो आर्थिक वर्षमा गर्नुपर्ने सम्पूर्ण कार्यक्रम योजनाहरू चाहिँ समयमै सकिन्छ भन्ने मैले अपेक्षा लिएको छु।
1: तर समस्या अलिकति परम्परागत रूपमा हेर्दाखेरि जुन असारे बजेट, असारे योजना भन्ने खालको आरोप पनि छ, अब असारमै भुक्तानी दिनुपर्ने, असारमै काम सम्पन्न गर्नुपर्ने त्यस्तो अवस्था व्यापक रूपमा देखिन्छ। यहाँहरूको अभ्यास के छ?
2: यो हाम्रो अभ्यास पनि त्यस्तै नै देखिरहेको छ अहिलेको यो अवस्थाले गर्दाखेरि। अब सकेसम्म हामी असारै नबनाउने, अब अगाडि नै अब चैत वैशाखतिरै जेतिरै सक्नुपर्छ भन्ने कुरा त हामीले त्यो लक्ष्य लिन्छौँ, तर विविध कारणले गर्दाखेरि फेरि पनि असारमै जानुपर्ने अवस्था चाहिँ छ। तर विगतको भन्दा हामी घटाउँदैछौँ र हामीले सकेसम्म जेत को मसान्तसम्ममा सबै योजनाहरू चाहिँ एकाध केही अब योजना बाँकी रहन्छन्, खास गरिकन यो ठेकदारहरूले गर्ने योजनाहरू चाहिँ बाँकी रहने मानेको छु मैले। ठुला योजनाहरू उपभोक्त समिति मार्फत हुने योजनाहरू हामी सकेसम्म जेठको मसान्तभित्र सक्ने कोसिसमा छौँ।
1: अब नयाँ आर्थिक वर्षको तयारीमा पनि हुनुहुन्छ, अब विगत वर्षको सिकाइले नीति कार्यक्रम तथा बजेट निर्माणमा अब त्यही निरन्तरतामै हुन्छ कि जनताले केही नयाँ पनि पाउँछन्? प्राथमिक
2: हामी सकेसम्म जनताले नयाँ पनि दिने कोसिस चाहिँ हो, तर अहिलेको अवस्था, बजेटको अवस्था हेर्दै गर्दा, हाम्रा तमाम अन्य समस्या, चुनौती, आवश्यकताले हेर्दै गर्दाखेरि फेरि अब फेरि पनि जनताले यो राम्रै गरे, यो ठिकै हो भन्ने पार्नको लागि अझै चुनौती नै छ भन्ने लाग्छ हामीलाई। तर पनि हामी कोसिस गरिरहेका छौँ, सकेसम्म हामी जनतालाई महसुस हुने गरी योजना कार्यक्रमहरू बनाउने, नीति कार्यक्रमहरू ल्याउने कोसिसमा छौँ।
1: गाउँपालिकाले सार्वजनिक सुनाइहरू गर्छ, वडाहरूमा पनि हुन्छ, विभिन्न योजनाहरूको पनि हुन्छ, त्यहाँ विभिन्न खाले सुझावहरू आउँछन्। त्यो सुझावको कार्यान्वयनको सन्दर्भमा एउटा आरोप के छ भने सुझावहरू सङ्कलन गरिन्छ तर कार्यान्वयन गरिन्न भन्ने खालको पनि छ। सुझावहरू उहाँहरूले जे अपेक्षाका साथ राख्नुहुन्छ त्यो नीति कार्यक्रममा समेटिन्छ?
2: समेटिन्छ, हामी समेट्ने कोसिस गरेका छौँ। सबैका सबै अब समेट्न नमिल्ने खालका सुझावहरू त अब समेट्न सकिँदैन, तर उहाँले जति सकारात्मक खालका सुझावहरू गर्न सकिने खालका सुझावहरू हाम्रा स्वरूप साधनले भ्याउने खालका सुझावहरू दिनुभएको छ, हामी त्यसलाई समेट्ने कोसिस गरिरहेका छौँ। समेटिएको पनि छ, केही छुट्न सक्छ, हामीले अधिकतम समेट्ने कोसिस गरेका छौँ। हाम्रो नीति कार्यक्रम तिनीहरू आउँछ।
1: यी सबै योजनाहरू जुन जनस्तरबाट जुन खालको अपेक्षा छ नि त, त्यो अपेक्षालाई पुरा गर्न मुख्य चुनौती के हो जस्तो लाग्छ? स्थानीय तह, स्थानीय सरकार, जनताको एकदम नजिकको सरकार पनि हो, धेरै अपेक्षाहरू पनि छन्, मुख्य चुनौती के जस्तो लाग्छ?
2: चुनौती त अब सबभन्दा अब भन्नै पर्दा अब बजेटकै चुनौती हो, अब बजेटै हुन्न हामीसँग। त्यसले गर्दाखेरि अब तपाईँले भन्नुपर्दा अब 1 किलोको चामल पकाएर 200 जनालाई पुरा भात भनेर भन्ने हो भने त सकिँदैन। त्यसले गर्दाखेरि हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्दै गर्दाखेरि जनताका समस्याहरू, जनताका आवश्यकताहरू असीमित खालका हुन्छन् हुने कुरा पनि भयो। त्यसले गर्दाखेरि यो समस्या आवश्यकताको चाङ र चङ्गुललाई घटाउनको लागि यो सीमित बजेटले भ्याउँदैन। त्यस कारणले गर्दाखेरि हामीले फेरि पनि हामीसँग भएको त्यो सीमित स्रोत साधन परिचालन गर्दै गर्दा पनि हामीले जनताका समस्या आवश्यकताहरूलाई परिपूरण गर्ने कोसिस त हुन्छ, तर त्यो बजेटकै अभावको कारणले गर्दाखेरि सबैका समस्या समाधान गर्न सकिएको छैन। मुख्य चुनौती त अब बजेटकै अभाव हो, र अन्य कार्यान्वयनको क्षेत्रमा उपभोक्ताहरू मार्फत गरिने कामहरू, गराउने कामहरू, फेरि अब कोही उपभोक्ताका पनि केही कमी कमजोरी लापरवाही पनि हुन्छन्, ठेकेदारहरू मार्फत गराउँदाखेरि पनि अब ठेकेदारहरूले पनि लापरवाही गरिदिने, समयमा काम नसकिदिने गर्दाखेरि पनि हामीले ठुलो ढोका पाएको अवस्था पनि छ। त्यस कारणले गर्दाखेरि हाम्रा मुख्य चुनौतीहरू त अब पहिलो कुरो त हामीसँग स्रोत साधनको कमी हुनु, र भएको स्रोत साधन कार्यान्वयन गर्ने क्रममा पनि केही प्राविधिक समस्याहरू हुने गर्दाखेरि केही हामीले त्यो खालको चुनौतीको सामना गर्नु परेको छ।
1: राजनीतिक दलहरूको हिसाबले यहाँ मुख्य दलहरू अलि बलियो रूपमा भएको जस्तो लाग्छ, बलियो उपस्थिति देखिन्छ। दलीय हिसाबले सहयोगको अवस्था अथवा असहयोगको अवस्था के छ?
2: अब तपाईँले भने जस्तो राजनीतिक दलहरू बलियो उपस्थिति देखिन्छ भन्नुभयो, अब सङ्ख्यात्मक हिसाबले, आकारको हिसाबले अब लगभग बलियो नै देखिन्छ, खास गरिकन हाम्रो लुङ्ग्री गाउँपालिका हकमा नेपाली काङ्ग्रेसका साथीहरू र हाम्रो साथीहरूको बिचमा अलि बढी प्रतिस्पर्धा नै छ, निर्वाचनले पनि त्यो देखाउँछ। त्यसले गर्दाखेरि उहाँहरूले हाम्रो सरकारलाई, हाम्रा जनप्रतिनिधिलाई भरपूर अब सहयोग गर्नुभएको छ भन्ने त होइन, तर मलाई त भरपूर सहयोगै भएको जस्तो लाग्छ, किनभने उहाँहरूले प्रत्यक्ष रूपमा सहयोग नगरे पनि अप्रत्यक्ष रूपले पनि हामीले जुन खबरदारी गर्ने, तपाईँहरूले अब जुन भएका त भएकै भयो, नभएका पनि आरोप लगाएर हामीले जसरी अब आरोप लगाउनुहुन्छ त्यसले नै मलाई एउटा सचेत बनाउने, सतर्क बनाउने काममा ठुलो सहयोग पुगेको छ। त्यस कारणले गर्दाखेरि उहाँको खबरदारी बिना उहाँहरूले जुन प्रकारको आरोप लगाउनुहुन्छ त्यो आरोप त लगाउनु नमिल्ने हो, नभएका कुरा, तर खबरदारी गर्नुहुन्छ त्यो मलाई एकदम फिडब्याक बनेको छ, मलाई त्यो एउटा एकदम ऊर्जाको रूपमा लिएको छु, उहाँहरूले धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तर यहाँ सिधै यो गरम भई भनेर एउटा सकारात्मक सोचका साथ, सकारात्मक भावका साथ सहयोग गर्ने अवस्था छैन नै, तर जुन प्रकारको उहाँहरूले अब दुनियाँभरका अब आरोप लगाउने काम गर्नुहुन्छ त्यो आरोपको त म खण्डन गर्छु, तर त्यो लगाउँदै गर्दा, त्यो खबरदारी गर्दै गर्दा पनि मलाई ऊर्जा मिल्छ, म सकारात्मक रूपले अगाडि बढ्नको लागि हौसला मिल्छ, त्यो मानेमा म उहाँहरूले धन्यवाद पनि भन्न चाहन्छु।
1: तर राजनीति आफ्नो ठाउँमा छ, विकास निर्माण अथवा लुम्बीवासीको समस्याको कुरामा त सबै एक ठाउँमा हुनुपर्ने
2: हुनुपर्छ, त्यो हुनुपर्छ, तर
1: अब स्थानीय सरकारले नेतृत्व गर्ने, सबै सँगसँगै मिलेर जानुपर्ने
2: हो, तर यहाँ त्यस्तो हुन्न। अब सङ्घकै सङ्घका कि अब गाउँपालिकामा अब सबै भ्रष्टाचार हुन्छ, सबै अनियमितता हुन्छ, कामै गर्न सकेनन्, हामीले मात्रै गर्थ्यौँ गर्छौँ भन्ने खालको भाष्य निर्माण गर्ने साथीहरू धेरै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि अब राम्रोलाई पनि नराम्रै देख्ने, नराम्रो छ नराम्रो भइहाल्यो, त्यो खालको प्रवृत्ति अलिक बढी फस्टाएको मैले महसुस गरेको छु।
1: गाउँ कार्यपालिकामा पनि फरक फरक राजनीतिक दलीय हिसाबले तपाईँहरूको उपस्थिति छ, तर गाउँ सभामा त्यस्तो विगतको जुन कार्यकालमा सभा नै नहुने अवस्था अथवा विवादित हुने त्यस्तो हुन्थ्यो। तपाईँ नेतृत्वको स्थानीय तहले अथवा लुङ्गरी गाउँपालिकामा यहाँहरूले विवाद रहित तरिकाले गाउँसभा गरिराख्नु भएको छ, अहिले पनि तयारीमा हुनुहुन्छ, के छ, कसरी मिलाइराख्नु भएको छ?
2: अहिलेसम्मको मेरो अध्यक्षताको कार्यकालमा त्यस्तो समस्या झेल्नु परेको छैन, हामी त्यो अवस्थाबाट गुज्रेका छैनौँ। अहिले सर्वसम्मत ढङ्गबाट गाउँसभामा होस् या कार्यपालिकाको बैठकमा सर्वसम्मत ढङ्गबाट हामी यद्यपि एउटै पार्टीका छैनौँ, अब केही वडाहरूबाट हाम्रा नेपाली काङ्ग्रेसका साथीहरूको पनि प्रतिनिधित्व भएको छ र केही अन्य पार्टीका साथीहरू अब समाजवादी र राजामगा साथीहरूको पनि प्रतिनिधित्व हुन्छ। त्यो हुँदै गर्दा पनि हाम्रो बिचमा त्यति अहिलेसम्म त्यति अब धेरै भनाभन हुने धेरै आलोचना विवाद हुने काम पनि भएको छैन र हरेक निर्णयहरू सर्वसम्मत गाउँसभाबाट पनि कार्यपालिकाबाट पनि सर्वसम्मत हुँदै आएको छ। मैले त्यो विगतको कार्यकालमा म पनि थिएँ, म वडा अध्यक्ष थिएँ विगतको कार्यकालमा, जस्तो यहाँ अब कार्यपालिकाको बैठकमै अब चप्पल उठा उठाउ गर्नुपर्ने अब त्यहीँ अब भनाभन वाद संवाद विवाद गर्नुपर्ने अवस्था अहिले त्यो छैन। अहिले सहजै ढङ्गबाट विषयहरूको केहीमा विमति भए तापनि त्यसलाई फेरि सहजै ढङ्गबाट समाधान गरेर समन्वय गरेर त्यसलाई विवादरहित बनाएर सर्वसम्मत ढङ्गबाट पास गर्ने हाम्रो काम त्यो भइरहेछ।
1: र यो लुङ्गेवासीको लागि खुसीको कुरा पनि हो,
2: त्यो खुसीकै कुरा हुनुपर्छ। अब लुङ्गेवासीले कसरी बुझेका छन् कसरी लिएका छन् भन्ने कुरा आफ्नो ठाउँमा होला, तर हामीले जसरी निर्णयहरू गरेका छौँ त्यो निर्णयमा कुनै विवाद छैन। हाम्रा अब फरक पार्टीका फरक साथीहरूले पनि यो निर्णय गर्ने क्रममा एकरूपता भएको छ, सबैको चित्त बुझ्ने ढङ्गबाट निर्णयहरू हुँदै आएका छन्।
1: अब हामीले यो कार्यक्रम तयार पार्दै गर्दाखेरि करिब बर्सात पनि सुरु भएको छ, बर्सातको समयमा कच्ची सडकहरू अवरुद्ध हुने बन्द हुने अवस्था फेरि पनि आउला, त्यसको लागि के छ, सडकलाई कसरी नियमित बनाउने, यसको लागि केही तयारीहरू छ?
2: सडकहरू अवरुद्ध हुने, पहिरा जाने, माथिबाट आउने तलबाट जाने सडक अवरुद्ध हुने अब बर्खायाममा प्राय भइ नै रहेका छन् र अहिले पनि त्यो हुने नै हो। र बर्खाको याममा हामीले विशेष गरिकन खास खास अब अलि मुख्य मुख्य सडकहरूलाई चाहिँ हामी अवरुद्ध हुन नदिने नै अब अगाडिदेखि त्यही गर्दै आएका छौँ। अब जेसिबीहरू प्रयोग गरेर हुन्छ या जनशक्ति प्रयोग गरेर हुन्छ, हामीले चाहिँ अब काम चाहिँ अब गरेर खुलाउने सञ्चालन गर्ने काम गरि नै राखेका छौँ। अब यो बर्खामा अब हेराम कतिको बाटाहरू अवरुद्ध हुन्छन् त्यसको लागि हामी एउटा विपद कोष भन्ने पनि हुन्छ, तपाईँको मगर सम्भार कोष भन्ने हुन्छ, त्यो कोषबाट खर्च गर्ने गरिकन हामीले बाटोहरू खुलाउने सफा गर्ने काम गर्छौँ। र अहिले पनि हामी यिनी मुख्य मुख्य भित्री बाटोहरूले चाहिँ बर्खाभरि सञ्चालन गर्न त गाह्रो छ, तर मुख्य मुख्य बाटोहरूले अपडेट हुन नदिनको लागि गाउँपालिकाले केही व्यवस्था गरि नै राखेको छ, गर्छ।
1: एउटा बेला बेला प्रश्नहरू उठ्ने गरेछ, यो सामाजिक सञ्जालमा पनि क्रिया प्रतिक्रियाहरू दोहोरो चलिराखे हामी देख्छौँ लुम्बीका केही युवाहरूको। यो लालुवाङ खोलाको पुलको सन्दर्भ जो छ, अब यहाँ बजेट व्यवस्थापन भएको थियो, सकेसम्म नकटोस् भन्ने एक नम्बरवासीको पाङवासीको माग थियो, संयोगले म त्यहाँ पुगेको हिसाबले एमालेको एकजना नेता स्थानीय नेताले बजेट आएको छ, अब सरकार चेन्ज भएसँगै बजेट कट्ने पो हो कि भन्ने हामीलाई डर छ भन्ने खालको प्रतिक्रिया पनि दिनुभएको थियो, तर अवस्था पनि त्यस्तै पो भयो कि भन्ने खालको देखिन्छ। यसको वास्तविकता के हो, अब बजेट कटाइएको हो अथवा कसरी यो पुल बन्न नसक्ने अवस्थामा पुग्यो, यसको रियालिटी केही भन्दैन न?
2: अब तपाईँलाई को मित्रले डर व्यक्त गर्नुभयो, साँच्चै उहाँले जुन डर को भावना व्यक्त गर्नुभयो त्यस्तै नै भयो, हामीले पनि त्यो डर थियो, उहाँले पनि त्यो रहेछ र भयो पनि त्यस्तै फेरि। त्यसले गर्दाखेरि अब लालुवाङको त्यो बुजेङ खोलाको पुल हो त्यो बनाउने भनेर सङ्घीय सरकारबाट बजेटको व्यवस्था भएकै थियो, अब त्यो सम्पन्न गर्ने गरी नभए तापनि टेन्डर आह्वान गर्नको लागि बजेट बनाइएको थियो, तर टेन्डर नगराइदिकन अब अहिले वर्तमान सरकारको अब नेतृत्वले भनौँ, वर्तमान सरकारका मन्त्रीहरूले भनौँ, या वर्तमान सरकारका कर्मचारीहरूले अब त्यो टेन्डर नगराइदिकन त्यसको स्रोत सुनिश्चितता भएन भन्ने बहानामा त्यसको टेन्डर नगराइकन त्यसलाई हटाइयो। हटाइसकेपछि अब जुन आशा अपेक्षा लुङ्ग्रीवासी विशेष गरिकन एक नम्बरवासी र हाम्रा जनप्रतिनिधि साथीहरूले गरेका थियौँ, अब सबैभन्दा अब त्यसको पीडा एक नम्बरवासी जनसमुदायले विशेष गरिकन एक नम्बरको पनि विशेष गरिकन खोला पारीका जनसमुदायले भोग्नुभएको थियो र त्यो पीडा अब हामी जनप्रतिनिधि खास गरिकन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष वडाध्यक्षहरू जनप्रतिनिधि सबैले त्यो पीडा भोग्नु परेको छ, त्यो नहुनु पर्ने थियो, त्यो भयो, यो असाध्य त्यो दुःखको कुरा भयो। त्यस कारणले गर्दाखेरि यसलाई फेरि पनि अब मैले के सोचेको थिएँ भने अब गाउँपालिकाबाट भए पनि अब पुरै पक्की पुल बनाउन सक्ने त हाम्रो त्यो खालको क्षमता अलिक हुँदैन, बेली ब्रिज भए नै हालेर सञ्चालनमा ल्याउनुपर्छ कि भनेर त्यसको बजेट पनि बनाउन लगाएको थिएँ मैले। त्यसको लागि फेरि डिपिआर गर्नुपर्ने झन्झट हुने रहेछ, डिपिआरको पनि बजेट बनाएको र बेली ब्रिज बनाएर भने गर्नुपर्छ भन्ने कुरा गर्दै गर्दाखेरि मैले सकेसम्म यो जेठसम्म सम्पन्न गरेर अब बेली ब्रिज पनि हाल्नुपर्छ भनेर त्यहाँ एक दुईठाउँमा लोकेसन पनि हेरिरहेको थिएँ। तर अस्ति फेरि म मन्त्रालयमा जाँदै गर्दा मन्त्रालयमा फेरि मागपत्र पेस गर्दै गर्दाखेरि लगभग हाम्रो सङ्घीय सांसद वर्षमानजीले पनि लगभग अहिले जसरी पनि पुल बनाइन्छ त्यहाँ तपाईँहरू लगभग धेरै आशावादी हुँदा हुन्छ भन्ने कुरा गर्दै गर्दाखेरि फेरि अब पक्की पुलकै अब बजेट यो वर्ष बनिजान्छ भने किन फेरि बेली ब्रिजमा पैसा खर्च गर्ने त भनेर मैले त्यो अहिले त्यो बनाउन खर्च गर्नतिर लागेन। लगभग अब हुन त अब यही अब जेठ 15 गते आइसक्न लाग्छ, अब सङ्घीय सरकारको बजेट पनि आउँला। मैले पाएको आश्वासन अनुसार फेरि पनि अहिले पहिलेको भन्दा बजेट बढाएर आउने सम्भावना चाहिँ देखिया छ। त्यही पनि अब बजेटै नबनेर शीर्षकै नबनेर रातो किताबै नदेखिसकेपछि अब भर गर्ने कुरा त हुन्न। फेरि पनि अब हामीले मागे अनुसारको हाम्रा नेतृत्वहरूले त्यहाँ प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ लगभग अहिले चाहिँ हुन्छ टेन्डर गर्ने गरी बजेट बनाइन्छ भन्ने आश्वासन चाहिँ मैले पाएछु। लगभग त्यो हुने सुनिश्चित जस्तो लागेको छ मलाई। त्यही पनि अब पछि अब कुनै कारणवश भएन, गरिएन, हालिएन भने त फरक पाटो हो। त्यही पनि अहिले मैले बुझेको अनुसार कम्तीमा पनि अब 3 करोडभन्दा माथि बजेट आउँछ कि भन्ने मैले अपेक्षा गरेको छु। त्यस कारणले गर्दाखेरि अब खास गरिकन एक नम्बरवासी जनसमुदायहरूलाई अब यो 1-1.5 वर्षभित्रैमा पुल बन्छ कि भन्ने मैले आशा गरौँ भनेर भन्न चाहन्छु। अहिलेको सरकारले, मैले फेरि यो पनि भन्छु, अहिलेको सङ्घीय सरकारले फेरि पनि झुल्लायो, हालेन, अब टेन्डर गर्ने खालको बजेटै हालेन भने मैले यो बजेट, यो सङ्घीय सरकारको बजेट हेरिसकेपछि यो गाउँपालिकाको हाम्रो त अब फेरि असारको 10 गते सबैभन्दा पछि बजेट आउने सरकार ल्याउने सरकार भनेको नि स्थानीय सरकार हो। त्यस कारणले गर्दा स्थानीय सरकारले बजेट ल्याउने अगाडिसम्म पनि प्रदेशबाट पनि र के अरे सङ्घीय सरकारबाट पनि त्यो खालको बजेट सुनिश्चित गरेको देखिएन, भेटिएन भने मैले गाउँपालिकाबाट भए पनि पक्की पुल नसके पनि बेली बिजा हाल्ने बजेट बनाउँछु। त्यस कारणले गर्दाखेरि एक नम्बरवासी जनसमुदायहरूलाई अब यो विश्वास गर्दा हुन्छ, यदि सङ्घीय सरकार र प्रदेश सरकार अहिले पनि हालेन भने हामी बेली ब्रिज बनाउन सक्छौँ।
1: भनेको त्यो पुलको बारेमा तपाईँ एकदम संवेदनशील हुनुहुन्छ?
2: संवेदनशील होइन, मलाई त लाग्छ अब त्यहाँका जनसमुदायहरू, एक नम्बरवासी जनसमुदायहरूले हामी खोला वारपार गर्न पाएनौँ भन्ने एउटा पिर होला। मैले त खोला वारपार भन्दा पनि म एउटा सिङ्गो अभिभावक, गाउँपालिकाको जिम्मेवारी भइसकेपछि उहाँहरूले भन्दा बढी पिर, उहाँहरूले भन्दा बढी पीडा मलाई छ। गम्भीर मात्रै होइन, चिन्तित छु, असाध्यै ध्यान आकर्षण भएको छ। त्यो पुल त सुरुदेखि नै गर्ने हाल्ने भन्दा भन्ने, जब त्यो एउटा काठको पुल थियो, त्यो काठको पुल खोलाले बगायो, खोलाले बगाइसकेपछि खोलाले बगाएको 3 दिनपछि मैले फाइल बनाएर त्यति बेलाको प्रदेश सरकारको मुख्यमन्त्री कुलप्रसाद केसी कहाँ गएको छु। कुलप्रसाद केसीले म चाहिँ सकेसम्म पुलै बनाउने बजेट बनाउँला, नभने डिपिआरसम्म गरिदिन्छु र अर्को वर्षको बजेटमा सुनिश्चित गरौँला भन्ने आश्वासन दिनुभयो र उहाँले लगभग डिपिआर गराउने बजेट पनि बनाइदिनु भयो र तत्काल डिपिआर पनि भएको थियो। त्यस कारणले गर्दाखेरि मैले अब त्यो पुलको विषयमा यति चिन्ता छ, यति हामी गम्भीर हुनु परेको अवस्था छ। त्यस कारणले गर्दाखेरि यो पुललाई अब अहिले यो वर्षमा प्रदेश सरकार संघीय सरकारले गराएन भने मैले भनिसकेँ गाउँपालिकाबाट भने बजेट हालेर त्यहाँ अब बेली ब्रिज पक्की पुल मैले भन्ने नै बेली ब्रिज बनाउन सकिन्छ।
1: त्यो बाहेक गाउँपालिकामा अरू जस्तो खाने पानीका केही समस्याहरू देखिन्छन् कतिपय ठाउँहरूमा
2: कतिपय ठाउँ होइन तमाम ठाउँहरूमा खाने पानीको समस्या
1: त्यसलाई कसरी समाधान गर्ने
2: यसले समाधान गर्नको लागि मैले भने अलिक चुनौती नै छ हामीसँग बजेट हुँदैन बाटो पनि बनाउनु छ बाटो पनि खन्नु छ बाटो पिच गर्नु छ खाने पानीका स्वास्थ्यका शिक्षाका तमाम समस्याहरू हुँदाहुँदै पनि खाने पानीलाई पनि हामीले प्राथमिकतामा राखेर काम गरेका छौँ। अहिले पनि अब तपाईँले भन्नुपर्दा 6 नम्बर वडामा जो कि अब खाने पानीको समस्याले असाध्यै पीडित छन् त्यहाँका जनसमुदाय अब उपल्लो गुम्चाल लगायत डाङबासा राजीपाती भन्ने ठाउँहरूमा त्यहाँ पनि हामीले अहिले लगभग 60-65 लाखको बजेट व्यवस्था गरेर काम भइरहेछ। त्यस्तै अन्य शिल्पका ठाउँहरूमा पनि खानेपानीका काम भइरहेछ नम्जाका ठाउँहरूमा खानेपानी काम भइरहेछ लगायत अन्य ठाउँहरूमा पनि कोही प्रदेश सरकारबाट माग गरेर कोही त गाउँपालिकाको बजेट बनाएर पनि खानेपानीको काम भइरहेछ। विशेष गरिकन तपाईँले भन्नुपर्छ मैले यो कार्यक्रम मार्फत हाम्रो गाउँपालिकामा अहिले एउटा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन भएको छ जो भारतीय बेलायती राजदूतावासको लगानी हुन्छ यसमा त्यो कार्यक्रम हामी भित्राउन सफल भएका छौँ। त्यो कार्यक्रम मार्फत पनि हामीले खाने पानीका काम पनि गरेका छौँ र त्यही कार्यक्रम मार्फत हामी अहिले 1.5 किलोमिटर सडक पनि पिच गर्दैछौँ। एक किलाचोर एक गाउँपालिकाको केन्द्रदेखि पाङसम्म जाने मोटरबाट पनि हामी पिच गर्ने टेन्डर गराएर ठेक्दारले काम गरिरहेको छ। त्यस कारणले गर्दाखेरि अहिले यो वर्ष पनि मैले सोचेको अब पिचलाई पनि केही अगाडि बढाउने अहिले हामीसँग पनि लगभग लगभग अब केही 2.5 करोड रुपियाँहरू यो संस्थाबाट हामीले प्राप्त गर्छौँ त्यसमा अलिकति हाम्रो पनि अब केही प्रतिशत साझेदारी हुन्छ नै त्यो कार्यक्रम मार्फत पनि हाम्रा गाउँपालिकाका अलि बढी खानेपानीका हाहाकार भएका बस्तीहरूमा खानेपानीको व्यवस्था गर्ने खानेपानीको व्यवस्था गर्दै गर्दाखेरि हामीलाई एउटा चुनौती के छ भन्नुहुन्छ भने भनेको ठाउँमा स्रोत पाइँदैन मुहानै भेटिन्न त्यसले गर्दाखेरि त्यो मुहान भएको ठाउँमा र खानेपानीको विराल अवस्था भोगिरहेको बस्तीहरूमा चाहिँ हामी खानेपानीको समाधान गर्ने सकेसम्म एक घर एक धारा बनाइदिने केही ठाउँहरूमा बनिरहेका छन् र अझै पनि बाँकी रहेका ठाउँहरूमा अलिक प्राथमिकता दिएरै हामीले काम गर्ने भनेका छौँ र अहिले लगभग लगभग यो वर्ष यो जुन हामी 82-83 को बजेट बनाउनेछौँ यसमा हामीले खानेपानीलाई पनि बढी प्राथमिकता दिएर काम गर्छौँ। खानेपानी मात्र नभएर हामी स्वास्थ्य शिक्षा क्षेत्रहरूमा पनि काम त धेरै गरिरहेका छौँ प्राथमिकतामै राखेर काम गरिरहेका छौँ। त्यस कारणले गर्दा यो साथसाथै खानेपानी पनि जटिल समस्याको रूपमा आएको हुनाले गर्दाखेरि हाम्रो गाउँपालिका स्थानीय सरकारले त्यसलाई बढी प्राथमिकता साथ नै काम गरिरहेछ।
1: कृषि पशुपालनको हिसाबले पनि लुङ्ग्री सम्भावित पालिका हो के छ केही नमुना के कामहरू भएका छन्?
2: कृषि र पशुपालनको क्षेत्रमा सम्भावना बोकेको पालिका हो र केही कामहरू गाउँपालिकाको तर्फबाट बनाइएका कार्यक्रम मार्फत पनि प्रभावकारी कामहरू भएका छन् भन्ने मैले बुझेको छु। अब यहाँले भन्नुपर्छ हामीले यो लुङ्ग्री गाउँपालिकामा हेपर प्रोजेक्टसँग साझेदारी गरेर हेबर प्रोजेक्ट र लुङ्ग्री गाउँपालिकाको साझेदारीमा एउटा शहीद परिवार समाज भन्ने संस्थाले काम गरिरहेको छ। त्यो कार्यक्रमले हाम्रा लुङ्ग्रीका करिब करिब 1400 घरधुरीहरूलाई समेटेर काम गरिरहेको छ र त्यो काम गर्दै गर्दाखेरि हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूमा धेरै प्रभाव पारेको छ भन्ने मैले बुझेको छु। उनीहरूले हामीले बगा वितरण गरेका छौँ राँगा वितरण गरेका छौँ बाख्रा वितरण गरेका छौँ त्यो वितरण गरेकोलाई पनि फेरि एक आपसमा उपहार बाँडाबाँड गर्ने काम पनि गरेका छौँ। त्यस कारणले गर्दाखेरि कृषि क्षेत्रमा त्यस्तै कृषि क्षेत्रमा पनि हामीले बिउ वितरण गर्ने गरेका छौँ यो घाँसहरू पनि वितरण गर्ने गरिरहेका छौँ फलफुलका बिरुवाहरू ओखरका बिरुवाहरू काक्तीका बिरुवाहरू सुन्तलाका बिरुवाहरू के अरे तिमुरका बिरुवाहरू वितरण गरिरहेका छौँ। त्यस कारणले गर्दाखेरि त्यति मात्र होइन हाम्रा कृषि शाखा मार्फत हामीले सिजनल बिउहरू मकैका बिउ बाँडेका छौँ गहुँका बिउ बाँडेका छौँ। त्यस कारणले गर्दाखेरि कृषि क्षेत्रलाई माथि उठाउनको लागि गाउँपालिकाको तर्फबाट गर्न सक्ने सहयोग असाध्यै गरेका छौँ र लगभग लगभग हाम्रा कृषक दाजुभाइहरूमा पनि विगत को भन्दा उनीहरुको उत्पादनको क्षेत्रमा वृद्धि आएको छ उनीहरुको काम गर्ने जुन जोश जागर अलि बढेको छ भन्ने मलाई लाग्छ तपाई अहिले लुङ्ग्री गाउँपालिकामा बस्ती हरेक बस्तीमा जानुहुन्छ भने त्यहाँ धेरै जसो बस्तीहरुमा टनेल तानेर सेतम नै बनेको अवस्था छ त्यो टनेल मात्रै तानेको अवस्था छैन भित्र त्यहाँ कसैले के रे यो गोलभेडा टमाटर फलाएको अवस्था छ कसैले विभिन्न अन्य तरकारीहरु पनि सिमीहरु फलाएको अवस्था छ म अस्ति मात्रै म दुई तीनवटा वडाहरुमा अनुगमन गर्न गएको थिएँ कार्यक्रम परियोजनाको अनुगमन गर्न जाँदै गर्दाखेरि पनि धेरै साथीले राम्रो प्रयास गरिरहेको मैले भेटेको छु उहाँहरु पूर्ण रूपले सफल हुनुभएको छ भन्ने मैले लाग्दैन केही कृषक त भएकै छन् जस्तो तपाईँको दुई नम्बरमै जानुहुन्छ भने त्यहाँ के अरे बाख्राको फर्म खोलेर बसेका साथीहरू पनि मैले देखेँ घाँसका खेतीहरू गरेर बस्नु भएको छ हाम्रो लुङ्ग्री गाउँपालिकाका धेरै बस्तीमा देख्दै हेर्दै जानुहुन्छ भने तपाईँले त्यहाँ अहिले जुन बाख्राका खोरहरू बनाएका छन् बाख्रा खोरहरू असाध्य आकर्षक खालका त्यहाँ बाख्रालाई त्यति समस्या नपर्ने खालको बाख्राको अनुकूल हुने खालको खोरहरू जुन हेपर परियोजनासँग हाम्रो कार्यक्रम सञ्चालन भएको छ त्यो कार्यक्रम मार्फत ती खोरहरूको डिजाइन बनाइएको छ खोरहरू बनाइरहेको अवस्था छ त्यो खोरहरूबाट बाख्रा पाल्दै गर्दा त्यो खोरमा राख्दै गर्दाखेरि त्यो बाख्राहरूको उत्पादनमा वृद्धि हुने बाख्राले खुवाउने दबाईहरू बाख्रालाई दिने भिटामिनहरू पनि हामीले वितरण गरेको अवस्था छ त्यस कारणले गर्दा अहिले समग्रमा लुङ्ग्री गाउँपालिकामा बाख्रा बोकाको क्षेत्रमा राम्रो उत्पादन भएको छ लगभग लगभग लुङ्ग्री गाउँपालिका अब केहीमा केही वर्षमा बाख्रा यो बोकाको क्षेत्रमा आत्मनिर्भर बन्ने जस्तो लाग्छ मलाई त्यस कारणले केही वडाहरूमा जानुहुन्छ भने वडा आत्मनिर्भर भइसकेको अवस्था पनि छ त्यस कारणले गर्दा जसरी हामीले अहिले विगतदेखि नै हामीले बाहिरबाट बोकाहरू खसीहरू खरिद्नुपर्ने अवस्था थियो भने अब बिक्री गर्ने अवस्था पुग्न लागेको हो कि भन्ने मैले बुझेको छु त्यस कारणले गर्दाखेरि तपाईँले उठाउनु भएको प्रसङ्ग कृषिको क्षेत्रमा पशुको क्षेत्रमा काम के कस्तो भएको छ गाउँपालिकाले के गरिरहेको छ भन्ने जुन प्रसङ्ग उठान गर्नुभयो मलाई जहाँसम्म लाग्छ विगतको भन्दा हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूको उत्पादनको क्षमतामा पनि र काम गर्ने शैली प्रविधिको क्षेत्रमा यो कृषि क्षेत्रमा अपनाउनु पर्ने यान्त्रिकीकरणको क्षेत्रमा आधुनिकीकरणको क्षेत्रमा धेरै वृद्धि विकास भएर गएको छ भन्ने मैले महसुस गरेको छु
1: अब हामीसँग समय पनि धेरै छैन गाउँपालिकाको समग्र विकास समृद्धिको लागि खास गरी सरकारवालाहरूले अब दलकै कुरा पनि गरौँ त्यो बाहेक थुप्रै सङ्घ संस्थाहरू पनि छन् उहाँहरूले के गरिदिएपछि अझ सहयोग पुग्थ्यो राम्रो हुन्थ्यो भन्ने के छ अपेक्षा
2: अब लुङ्ग्री गाउँपालिकामा अघि नै तपाईँले केही प्रसङ्ग नै उठान गर्नुभएको थियो लुङ्ग्री गाउँपालिकाको विकासको लागि समृद्धिको लागि यहाँको शान्तिको लागि सुशासनको लागि हामीले एक अर्कालाई त फलाना पार्टी म फलाना पार्टी भनेर जुट्नुभन्दा लुङ्ग्री गाउँपालिकाको लागि लुङ्ग्री गाउँपालिकाको हितको लागि हामी एक रूपताका साथ एकताबद्धका साथ एक ढिक्काका साथ अगाडि बढ्न जरुरी छ तर अहिले लुङ्ग्रीमा खासै त्यस्तो एकताको अवस्था खासै होइन तर पनि हामी अपेक्षा चाहिँ गरि नै रहन्छौँ हामीले अन्य राजनीतिक दलका साथीहरूसँग पनि त्यो खालको सहयोगको भावना विकास गरौँ हामी एकता एक ढिक्काका कुरा गरौँ विकासको हितमा राजनीतिक दल राजनीतिक पार्टी राजनीतिक विचार आस्था आफ्नो ठाउँमा छ हामी निर्वाचनमा प्रयोग गरौँला तिनी राजनीतिक विचारहरूलाई र अहिले लुङ्ग्रीको विकासको लागि हामी एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो आह्वान हो फेरि पनि म यो कार्यक्रम मार्फत पनि म तपाईँलाई आह्वान गर्न चाहन्छु यो अपिल गर्न अनुरोध आग्रह गर्न चाहन्छु हामी एक ढिक्का बनाउँ र लुङ्ग्री गाउँपालिकाको विकासको लागि हामी के गर्नुपर्छ हाम्रो अन्य दलको तर्फबाट र सरकारको तर्फबाट के गर्नुपर्छ हामी छलफल गरौँ बहस गरौँ संवाद गरौँ र उचित निकास निकालौँ भन्ने मेरो आग्रह हो अहिले हामी यो नयाँ वर्ष आर्थिक वर्ष 82-83 को लागि बजेट बनाउनेछौँ योजना बनाउनेछौँ त्यसमा पनि यहाँहरूको सहयोगको मैले अपेक्षा गर्छु 18 गते नीति कार्यक्रम आउनेछ गाउँपालिकाले सार्वजनिक सूचना निकालेर सबैको राय सुझाव सल्लाहको माग गरेको छ त्यो पनि हामी सकेसम्म राजनीतिक दलका साथीहरूसँग हाम्रो गाउँपालिकामा बसोबास गर्ने बुद्धिजीवी समाजसेवी भद्र भलामी जानकार मित्रहरूबाट त्यो खालको सुझाव सल्लाह आउनेछ लुङ्ग्री गाउँपालिकालाई विकास गर्नको लागि समृद्धि गर्नको लागि यहाँ शान्ति सुशासन स्टाइट टु स्ट्रिट कायम गर्नको लागि उहाँहरूको ठुलो सहयोग हुनेछ भन्ने मैले अपेक्षा गरेको छु यदि उहाँहरूले गर्नुभयो भने असाध्य राम्रो हो गर्नु भएन भने पनि हामी आफ्नो तर्फबाट आफ्नो पहल प्रयासबाट लुङ्ग्री गाउँपालिका क्षेत्रलाई हामी समृद्ध बनाउनको लागि हाम्रो प्रयास निरन्तर जारी नै रहनेछ। मैले आम जनसमुदायलाई यही आग्रह गर्न चाहन्छु, तपाईँहरू सकेसम्म यो अलिकति सकारात्मक सोच सकारात्मक भावका साथ लुङ्गरी गाउँपालिकाको सरकारलाई सहयोग गर्न आग्रह गर्न चाहन्छु।
1: अब हामीसँग धेरै प्रश्नहरू थिए तर हामीसँग समय एकदम कम छ। अब अन्तिममा मैले भन्न सोध्न छुटाएका यहाँलाई भन्न मन लागेका कुरा के छन् भने
2: लगभग मुख्य मुख्य विषयहरू आइ नै रहेका छन्। अब अझै केही विषयहरू राख्नुपर्ने थियो भने राख्दा पनि अब म टाइम दिन त सक्थेँ नै। फेरि पनि अहिले मैले धेरै भन्नुभन्दा यो लुङ्गरी गाउँपालिका अघि नै भने जस्तो मैले दोहोरो यति बेलाको अवस्था दोहोरो चपेटामा परेका छौँ। अब बजेट बनाउनु पर्नेछ, योजना बनाउनु पर्नेछ, योजना तर्जुमाको चटारो भिन्दै छ भने पुराना बनाएका योजना कार्यक्रमहरू सक्नको लागि पनि भिन्दै हटारो छ। त्यस कारणले गर्दाखेरि यो चटारो हटारोको बेलामा आम उपभोक्ताहरूले जस जसको बस्ती योजना जस जसको टोलमा योजना बनेका छन् कार्यक्रम बनेका छन् यहाँहरूले छिटो एकठा सके छिटो सकेर गाउँपालिकालाई भुक्तानी माग्न गाउँपालिकाले सहयोग गर्न म आग्रह गर्न चाहन्छु। र आउने योजना बजेटहरूमा पनि आफ्ना मागहरू आफ्ना योजनाहरू आफ्ना सुझावहरू सल्लाहहरू पनि यथाशीघ्र पेश गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु। जबसम्म उहाँहरूको त्यो खालको योजना आउँदैन तबसम्म हामीले प्रारम्भीकरण गर्नको लागि पनि हामीले सहज हुँदैन। धेरै योजना आयो भने हामीले प्रारम्भीकरण गर्न र त्यसलाई हामी बजेट बनाएर अगाडि लैजानको लागि हामीले सहज हुनेछ। हामी सबैका सबैका मागलाई सम्बोधन गर्न नसकौँला, फेरि पनि यहाँहरूले माग्न नछोड्नु होला। अहिले नभए पनि हामी अर्को यो के अरे गाउँसभाबाट भए पनि केही बजेटको जोहो गरेर सम्बोधन गर्ने व्यवस्थापन गर्ने कोसिस गरौँला। त्यस कारणले गर्दाखेरि हाम्रो आफ्नो प्रक्रिया हुन्छ, बजेट बनाउने आफ्नो चरण हुन्छ, त्यो बजेट बनाउने चरण प्रक्रिया अनुसार हामी अगाडि बढ्नुपर्ने बाध्यता पनि हुन्छ। त्यस कारणले गर्दाखेरि योजनाहरू तर्जुमा गर्दै जाने क्रममा हामी अब कोही को सम्बोधन हुनसक्ला कसैको नसक्ला, फेरि पनि हामी यहाँ हाम्रा लुङ्गरीवासी जनसमुदायलाई योजना टिपाउनको लागि योजना माग गर्नको लागि नछुटाउनु होला र प्राप्त गरेका योजना कार्यक्रमहरूलाई समयमा सक्नको लागि पनि म विशेष आग्रह गर्न चाहन्छु।
1: हस्, व्यस्त समयको बावजुद पनि हामीलाई जुन समय उपलब्ध गराउनुभयो यसको लागि धन्यवाद।
2: अब लामो समयपछि अब धेरै अलि कुन महिना चाहिँ भएको थियो, अलि लामो समयपछि रेडियो कार्यक्रम हाम्रो जलजलासँग पनि कुरा गर्न पाइएको थिएन, आज कुरा गर्ने अवसर प्रदान गर्नुभयो। रेडियो जलजला लगायत तपाईँ सबै यो टिमलाई धन्यवाद भन्न चाहन्छु।
1: हस्, धन्यवाद।
0: तपाईँ अहिले भर्खरै रेडियो तिन अन गरेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम लुङ्गरी सन्दर्भ। आदरणीय श्रोता, अब हामी कार्यक्रम लुङ्गरी सन्दर्भको अन्तिम चरणमा आइपुगेका छौँ। कार्यक्रम लुङ्गरी सन्दर्भ सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? यो कार्यक्रमले तपाईँको घर, समुदाय, ओडा, बस्ती तथा गाउँपालिकामा कस्तो प्रभाव पारेको छ? यसको सल्लाह, सुझाव तथा प्रतिक्रियाको पर्खाइमा भने हामी रहेका छौँ। कार्यक्रम लुङ्गरी सन्दर्भ सुनिरहनु भएका रेडियो जलजला, रेडियो रोल्पा, रेडियो मालश्री र रेडियो सभ्यताका श्रोताले तपाईँले सुनिरहनु भएको यसै रेडियोको फेसबुक पेज तथा रेडियो कार्यालयमा समेत सुझाव, सल्लाह, जिज्ञासा पठाउन सक्नुहुनेछ। साथमा लुङ्गरी गाउँपालिकाको कार्यालय किलाचौर रोल्पामा समेत उचित सुझाव, सल्लाह, प्रतिक्रिया वा जिज्ञासा पठाएर साथ दिनुहोला। थप जानकारीका लागि गाउँपालिकाको वेबसाइट lungrimun.gov.np हेर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम लुङ्गरी सन्दर्भ आजलाई यति नै। अर्को अङ्कमा नयाँ विषयमा कुराकानी गर्न आउने नै छौ। यतिन्जेलसम्म रेडियो कार्यक्रम लुङ्गरी सन्दर्भ सुनेर साथ दिनुहुने तपाईँ सबै श्रोताहरूलाई धन्यवाद। आजको कार्यक्रमबाट म प्रिया मगर बिदा हुन्छु। रेडियो सुन्दै गर्नुहोला।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।

0: भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आगलागी हुँदा 15 बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आजै इङ्ल्यान्ड र घाना पनि भिड्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले CIM बताउनुभयो।
4: प्रकाशन भएको छ, म उम्मेदवारको फर्महरू भर्न सुरु गऱ्यौँ हामीले 7 बजीबाट। त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ, त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ, केन्द्रीय सदस्य मात्रै।
3: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
5: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
3: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रुपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रुपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रुपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको CIM कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
6: पहिले दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक छोरीलाई चाहिँ त्यो भयो नि भएर नै एक छोरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक छोरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक छोरी जान्न खोज्ने अनि एक छोरीको नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
3: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
7: यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानुनी छ र यसले कानुनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
3: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपुरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37,00,00,000 रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68,00,00,000 रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52,00,00,000 रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। साझा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5,00,000 भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उजुकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उजुकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 14:45 समूह एलका इङ्ल्याण्ड र घाना खेल खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान पौने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान पौने 8 बजे केका लागि के समूहको कोलम्बिया र डीआर कङ्गो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
1: सुशीला श्रेष्ठ गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
8: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौँ र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
1: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्र किशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित 1 लयर्स कुखुरा फार्ममा 1,650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पन्छी नष्ट गर्ने कार्य जारी रहेको उहाँले CIN-लाई जानकारी दिनुभयो।
13: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ 2 ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083/3/3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गऱ्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौँ।
1: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ्नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौँ।
8: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौँ। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौँ। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौँ भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ सङ्क्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको सङ्क्रमण अन्यत्र पशु पन्छीमा पनि पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी मासु रोगी पन्छीको मासु अथवा अन्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अन्डा खानबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
1: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसङ्ग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा अर्ग्यानिक कृषि उपजको सङ्कलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
14: तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालन सँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रुपियाँको लागतमा निर्माण गरी लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विकास

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ?

0: नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टितेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
7: खै जन्म दर्ता दिनुहोस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
7: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
7: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेनन्
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड